सुलीको ब्रुसलीको एकताग्रत जस्तै सम्पूर्ण तागत संगठन निर्माणमा लगाउन निर्देशन दिनुहुँदै ओलीले देशलाई जबरजस्ती पछाडि फर्काउने संवैधानिक प्रक्रिया मिच्ने र मुलुकमा विध्वंस र आतंक मचाउने प्रयास भइरहेकाले यसलाई रोक्न पार्टी एकबद्धता भएर अगाडि बढ्नुपर्नेमा जोड़ दिएका छन्। सम्बोधनका क्रममा अध्यक्ष ओलीले मुलुकको आर्थिक राजनीतिक र सांस्कृतिक अवस्थालाई पछाडि धकेल्ने योजनाबद्ध षड्यन्त्र भइरहेको आरोप समेत लगाएका छन्। फागुनको निर्वाचनमा भोग्नु परेको क्षति, बाह्य आक्रमण, योजनाबद्ध विध्वंस र पार्टीको आन्तरिक कमी कमजोरीका कारण भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामूहिक स्वार्थलाई अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। अन्य कुनै दलसँग पार्टी एकताको चर्चा समयको बर्बादी मात्र हुने स्पष्ट पार्दै नयाँ अन्य शक्तिसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्ने भए पनि आवश्यक अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त नभएको पनि बताएका छन्। तीन दिनको लगातारको झरी र प्राकृतिक विपत्तिका कारण उत्तरी छिमेकी मुलुक सिनसङको स्थल गत व्यापार पूर्ण रूपमा ठप्प नै भएको छ। दशैं आउन मात्र दुई सात बाँकी रहँदा चीनसँग जोड़िएका प्रमुख तीनवटा व्यापारिक नाका बन्द भएपछि अर्को गर्दै बन्द गएपछि दुई देशबीचको स्थलगतबाट हुने सम्पूर्ण आपूर्ति श्रृंखला टुटेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालको चीनबाट 76 अर्ब 40 करोड़ भन्दा बढ़ीको सामान वस्तुको आयात गरिएको भन्सार विभागको तथ्याङ्क छ। तर अब प्रमुख तीनवटा नाका जाने सड़क र संरचना भत्किएपछि स्थल मार्गबाट हुने ठूलो परिणामको व्यापारीको कारोबार असम्भव बनेको छ। पहिलो जोखिम देखाउँदै चीनले सबैभन्दा पुरानो तातोपानी खास नाका यसअघि नै बन्द गरिएको थियो। त्यसपछि 10 भदौमा भटेको सेवामा आएको बाढ़ीले रसुवागढ़ीको नाकाको भौतिक संरचनामा पनि ध्वस्त बनाएको छ। यी प्रमुख दुई नाका बन्द भएपछि नेपाल चीनको व्यापार भरपर्दो विकल्प बनेको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढ़ीका कारण सड़क सम्पर्क विच्छेद भएको छ। काली गण्डकी नदीमा आएको बाढ़ीले काली गण्डकी गरी टोकडोर र मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पर्ने महत्वपूर्ण पुलका एप्रोच सड़क बगाएपछि कोरला नाका बग्ने पुग्ने बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। कोरला नाका र त्यहाँको भन्सार कार्यालयका सुरक्षित भए पनि बेनी जमसुम सड़क खण्डमा पुलमा क्षति पुग्दा मालवाहक सवारी साधनको आवागमन पनि रोकिएको छ। सर्वोच्च अदालतबाट धरोटीमा छुटेका व्यवसायी शंकरलाल अग्रवाललाई विशेष अदालतले पूर्व पक्षका लागि थुनामा पठाएको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा थुना पठाउने आदेश मंगलबार हिजो गरेपछि कारागार चलानमा भएका छन्। मंगलबार विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाले इजलासले अग्रवाललाई धनौटीमा रिहा गर्न अस्वीकार गरिएको हो। यसअघि बैंकिङको सुरमा मुद्दामा उनलाई उच्च अदालत पाटनले थुनामा पठाएको थियो। पछि सर्वोच्चले उनलाई धरोटीमा छोड्न आदेश दिएको थियो। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशनमा सिस्टम सूचीमा 275 वटा म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएएएफको वेबसाइटमा रहेको आफ्नो आबद्ध 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन गरिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराएको छ। विभागको निर्देशनपछि सूचीकृत म्यान पावर कम व्यवसायहरूले असन्तुष्टि पनि जनाएको छ। उनीहरूले आफूहरूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारको कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता समेत गर्नुभएको थियो। तर मलेसिया सरकारले भने वार्ताका बारेमा अहिलेसम्म सार्वजनिक रूपमा कुनै पनि जानकारी भने दिएको छैन।
अविरल वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो र भासिएको अवरूद्ध भएको सड़क आज बुधबार दिउँसो 1 बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले हिजो साँझ जारी गरिएको सूचनाको आधारमा हाल पहिरो र अन्य अवरोध हटाउने काम धम्माधम भइरहेको छ। राजमार्ग एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा आएको छ। थप पहिरो र अन्य अवरोध नभएमा आज दिउँसोदेखि पृथ्वी राजमार्गमा भएर चल्ने सबै सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउने जनाएको हो। तर वर्षा रोकिए पनि राजमार्गको विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। जुनसुकै समयमा पहिरो झर्न सक्ने सम्भावना रहेकाले चालक यात्रु तथा सड़क प्रयोगकर्तालाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ। प्रशासनले सवारी साधन सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम र सड़क अनुशासन पूर्ण रूपमा पालन गर्न समेत अनुरोध गरिएको छ। साझा खबरमा अब विदेशको खबर। म्यानमारको रखानाई राज्य स्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परि मृत्यु हुनेको संख्या 50 पुगेको छ। सोमबार मध्याह सेनाले शहर नजिकैको नदी किनारे स्थित एक बजारमा 2 बम खसालेको थियो। उक्त आक्रमणपछि घटनास्थलमा खटिएका 2 स्थानीय राहतकर्मीले मंगलबार कम्तीमा 50 मृत्यु भएको पुष्टि गरेका छन्। राहतकर्मी वाई हुन आङले मृत्यु हुनेको संख्या 50 पुगेको र 58 जना घाइते भएको बताएको छ। बमबारीपछिको भीषण आगलागीमा केही शवहरू जलेर नष्ट भएको कारण मृतकको अन्तिम संख्या अझै बढ़न सक्ने उच्च चेतावनी दिएको छ। सुरक्षाका कारण नाम बताउने शर्तमा अर्को एक स्थानीय स्वयंसेवकले पनि मृतकको संख्या 50 नै पुगेको स्पष्ट पारेको छ र यस क्षेत्रलाई नियन्त्रणमा राखिएको स्थानीय जातीय विद्रोही समूह आरकान आर्मीले मंगलबार नै मृतकको संख्या 49 र 58 जना घाइते भएको थियो, जसमध्ये 22 जनाको अवस्था गम्भीर रहेको छ। मन्दिरहरूमा निर्देशित बटुवाहरू, बजारका व्यापारीहरू, त्यसै गरी खरिदकर्ताहरू र सामान बोक्ने मजदूरहरू रहेको आरकान आर्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। इराकमा 2 दशकभन्दा लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना आफ्नो अन्तिम सैन्य अड्डाबाट पनि बाहिरिन लागेको छ। अमेरिकी सेनालाई सेनाको बहिर्गमनलाई इरान र उसकी इरानी सहयोगी समूहले विजयको रूपमा व्याख्या गरेको छ। तर इराकी सुरक्षा अधिकारी र विश्लेषकहरूले अमेरिकी सेना हटेपछि इरान समर्थित सशस्त्र समूहको प्रभाव बढ़नुको साथै इस्लामिक स्टेट आइएसले पुनः संगठित हुने अवसर पाउन सकिने चेतावनी दिएको छ। स्रोतको अनुसार अन्तिम अमेरिकी सेना बुधबार इराकमा रहेको आफ्नो अन्तिम सैन्य आधारबाट समेत हट्ने तयारीमा छ। सन् 2024 तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इराकबाट गठबन्धन सेना हटाउन सहमति गरिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताको 4 क्वार्टर फाइनलमा खेल वर्षाका कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश आईसीसीको शीर्ष वाह्यताको आधारमा अन्तिममा पुगेको हो। प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा पाकिस्तान, हङकङ, दोस्रो क्वार्टर फाइनलमा भारत र अफगानिस्तान, तेस्रो क्वार्टर फाइनलमा नेपाल र श्रीलंका तथा चौथो क्वार्टर फाइनलमा बंगलादेश र मलेसिया बीच खेल हुने तालिका थियो। तर निश्चित रहेको कार्की स्पोर्ट पार्कमा वर्षा बन्द भयो। प्रतियोगिताको सेमी फाइनल खेल आउँदो बिहिबार कारोगी स्पोर्टमा हुनेछ। पहिलो खेलमा बिहान 6 बजे पाकिस्तान र बंगलादेश, दोस्रो खेलमा बिहान 11:45 भारत र श्रीलंका प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने खेलमा हुनेछ र पर्सि पनि वर्षाको सम्भावना कायम छ। मौसम सुधार आउने पूर्वानुमान पनि गरिएको छ। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः पटक। अर्जीमा ढालेको आरोपपछि नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 अधिवेशन स्थगित। बाढ़ी पहिरोबाट 35 जनाको मृत्यु, 15 घाइते।
स्वास्थ्य सुधारका लागि अमेरिका सरबाट 20.7 मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय। चाडपर्वको मुखमा चीनको तीनवटै नाका ठप्प, व्यापारीलाई शास्ति, उपभोक्तालाई महँगी। मलेसियामा कामदार पठाउन सूचीकृत म्यानमार कम्पनीले नाम फिर्ता लिन निर्देशन। म्यानमारमा सेनाको आक्रमणका कारण मृत्यु हुनेको संख्या 50 पुग्यो। र एसियाली खेलकुद क्रिकेट एक बलमा बल पनि नखेली सेमी फाइनल समीकरण पूरा। साझा खबर अहिलेलाई यति नै। अर्घ खबरको साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 14 गते बुधबार, सेप्टेम्बर 30 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको चतुर्थी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: निजामती विधेयक संसदमा पेश गर्न स्वीकृति, 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव, डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान।
1: बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू, 4 दिनको वर्षा बाढ़ीमा मृत्यु हुनेको संख्या 30 पुग्यो, पाक्नै लागेको धानमा क्षति पुगेपछि किसान चिन्तित।
0: कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च, कोशीको 43% माटोमा अम्लीयपन।
1: इराकबाट 2 दशकमा अमेरिकी सेना बाहिरिँदै इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी, युक्रेनले सुरक्षाको कारण देखाउँदै विद्यार्थीलाई घरमै अनलाइनमा पढ्न निर्देशन।
0: र जापानमा जारी विश्व एसियाली खेलकुदमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू, आर्चरीमा नेपालको कमजोर प्रदर्शन, 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र।
2: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा 4 दिनको लगातारको वर्षापछि परेको प्रभावको प्रसंग।
1: यही असोज 8 देखि 11 गतेसम्म भएको अत्यधिक वर्षा बाढ़ी र पहिरोका कारण देशभर 30 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा 571 विपदका घटना रेकर्ड भएका छन्। प्राधिकरणको प्रतिकार स्थिति स्थिर प्रतिवेदन अनुसार विपदका घटनामध्ये 315 पहिरो, 90 बाढ़ी र 136 भारी वर्षाका घटनाहरू भएका छन्। पहिरोमा 23, बाढ़ीमा 4 र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। विपदका घटनामा 3 जना बेपत्ता भएका छन् भने 15 जना घाइते भएका छन्। घाइते मध्ये पहिरोमा 8 र भारी वर्षाका कारण 7 जना छन्। यस अवधिमा 1,923 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। विपदका कारण 234 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 150 घरमा आंशिक क्षति पुगेको छ। 10 पुल प्रभावित भएका छन् भने 33 गोठमा क्षति पुगेको छ। 118 पशु चौपायमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका क्रममा देशभरका 186 मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षाको रेकर्ड भएको थियो। सबैभन्दा बढ़ी नवलपरासी पूर्वको डेडगाउँमा 544.2 मिलिमिटर, कास्कीको 85 500.2 मिलिमिटर र तनहुँको अत्रौलीटारमा 472 मिलिमिटर वर्षा मापन भएको थियो। किसानले लगाएको धानबालीमा लगातारको पानीले क्षति पुर्याएको छ। दाङका किसान पनि धानबालीमा क्षति पुगेपछि चिन्तित छन्।
3: सिंचाईको सुविधा भएका कारण असारमै धान खेती गरेका दाङ देउखुरीका किसान धान भित्र्याउन ठिक्क परेका थिए। मौसमको पूर्व सूचना अनुसार किसानले यो वर्षापछि धान काट्ने तयारी गरेका थिए, तर वर्षाले धान बालीमा ठूलो क्षति पुर्याएको छ। गढवा गाउँपालिका 5 चैनपुरका किसान विष्णु बहादुर महरा,
4: मेरो 14 धान ढल्यो, पानीले डुब्यो।

0: वर्ष दिनलाई खाने धान हावाहुरी र वर्षाका कारण खेतमै ढलेपछि उत्पादन घट्नुका साथै खानाका लागि समस्या पर्ने भएपछि सोही ठाउँका अर्का किसान बसन्त बहादुर खड्का चिन्तित हुनुहुन्छ।
1: दुई चार दिन पछि अब सुरक्षा लाग्यो काट्नु पर्दा भित्र भनेको चार दिन भयो पानी आउनु लाग्यो धान त स्वाम मेसी हाम्रो कान्छीको भयो हाम्रो बाबुको भयो अहिले छन् मान्छे त थुप्रो उता मात्र होइन कैछिन कैछिन उता
0: देउखुरी क्षेत्रका लमही राप्ती गढवा र राजपुर गाउँपालिकामा अधिकांश किसानको खेतमा धान पाकेर पहेँलपुर छ। किसानले यो वर्ष मात्रै होइन वर्षेनी यस्ता खालका समस्याहरू भोग्दै आइरहेका छन्। कहिले काटेर भित्र्याउन ठिक्क पारेको धान पानीले भिजाउँछ भने कहिले हावाहुरी र डुबानका कारण धान खेतीमा क्षति हुने गरेको छ। गढवा गाउँ पालिका पाँचका किसान सलिम खान
2: यो तीन चार दिनको पानीले काट्न ठिक्क पारेको धान बाली सबै नोक्सानी गर्यो। अब पानीले त धेरै क्षति पुर्यायो भन्ने सबैको हाम्रो यहाँ हाम्रो मात्रै नभएर सबैजनाको काट्ने धान बाली ठिक्क परेको अनि सबै क्षति भएको छ। अब खाने जतिको धान जसको थियो उसको त अब खानेमा के कम पर्ने भयो, बेच्ने जति धान त अब सडेर कोहेर जाने भयो, त्यही सबै घाटै घाटा छ हजुर। यो पानीले त धेरै नोक्सान पार्यो।
0: निरन्तरको वर्षा र हावाहरीका कारण धान बालीमा भएको क्षतिको विवरण संकलनको काम तत्कालै शुरू गर्ने र के कति सकिन्छ किसानलाई राहतको कार्यक्रम ल्याउने पालिकाहरूले बताएका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
3: यसैबीच असोज 17 तीन दिन भीषण वर्षा हुने भनेर गरिएको भ्रमलाई नेपाल मौसम विज्ञान विभागले ध्यानाकर्षण जनाएको छ। विभागले एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र यस्ता सामग्री नफैलाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत मात्रै अपडेट रहन विभागले अनुरोध समेत गरेको छ। मौसमविद डेभिड ढकाल।
4: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
5: सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले संघीय निजामती विधेयक सहित अन्य तीनवटा विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
6: पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ, स्पष्ट नै भइ नै सकेको छ। उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, यहाँहरूले देख्नु नै भएको छ। उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
5: मन्त्री परिषदको बैठकपछि पत्रकारहरूले पूर्व प्रधान न्यायाधीश जबरा नियन्त्रणमा लिएको प्रसंगमा सोधेको प्रश्नको जवाब दिँदै मन्त्री पोखरेलले त्यसमा स्पष्टीकरण दिनुभयो। मन्त्री परिषद बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक र पशु वधशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कोमला ढल्केवर पतलैया सड़क खण्ड गजाड खोला साना जलविद्युत आयोजना बलेफी खोला जलविद्युत आयोजना 40 मेगावाट र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय गुल्म तथा सीमा सुरक्षा पोस्टहरू निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। दुईजना सहसचिवलाई सचिवमा बढ़ुवा गर्ने निर्णय पनि भएको छ। नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्माचार्यलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि भएको छ। मन्त्री परिषद बैठकबाट निजामती विधेयक दुई दिनभित्र संसदमा लैजाने तयारी भएको छ। एक पटकका लागि 30 वर्ष सेवा अवधि र 55 वर्ष अवकाश विधेयकमा प्रस्ताव गरिएको छ। 30 वर्षको सेवाका आधार

0: मा मात्रै पेन्सन दिने दीर्घकालीन योजना लागू हुनेछ। 55 वर्षमा अवकाश दिँदा थप 3 वर्ष पेन्सन प्रयोजनका लागि गणना गरिनेछ। कार्यकारी र विशेषज्ञ पदमा निश्चित अवधिका लागि करार सम्झौता गरेर बाहिरबाट ल्याउने, मुख्य सचिवको कार्यकाल 2 वर्ष, सचिवको 3 वर्ष, कार्य सम्पादन मूल्याङ्कन कहाँ समूह प्रणाली वैज्ञानिक र वस्तुनिष्ठ बनाउने, मुख्य सचिव र सचिवको बढ़ुवा उत्कृष्ट कहाँ समूह र नेतृत्व क्षमताको आधारमा महानिर्देशक र कार्यालय प्रमुख पठाउँदा कार्यक्षमता मूल्याङ्कन गर्ने, मन्त्रालयगत क्याडर शुरूको नियुक्ति जुन मन्त्रालयमा छ सेवाको निरन्तरता त्यहाँ रहने विकास गर्ने, ट्रेड युनियन खारेज गुनासो सुनवाई प्रणाली विकास गर्ने, सरूवाको गुनासो सुनवाईका लागि प्रशासनिक संयन्त्र बनाउने पनि मस्यौदामा प्रस्ताव गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशु चौपाएको स्याहारमा ध्यान दिनुपर्ने कुरा
2: अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो। तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि, त्यसले गर्दाखेरि प्रारम्भिक चरणले थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्न सहज भयो।
0: डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान, कांग्रेस महाधिवेशनमा 7,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च, कोशीको 43% माटोमा अम्लीयपन लगायतका खबर बाँकी छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रियाल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि,
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ, यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ, यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
11: आजको कान्तिपुरको पहिलो पृष्ठमा डलरमा घरभाडाको फैलोदो कारोबार शीर्षकको खबर प्रकाशित छ। घर तथा अपार्टमेन्टलाई डलरमा भाड़ा लगाउने प्रतिस्पर्धाले नेपालीलाई भाड़ा पाउन कठिन बन्दै गएको छ। यस्ता अनौपचारिक कारोबारमा नियमनकारी निकायको ध्यान भने पुगेको देखिँदैन, आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा चोलिन्द्रलाई भेटेर मुख्य रजिस्ट्रार फर्किएपछि फूलकोटमा जे भयो शीर्षकको खबर दुर्गा दुलालले लेख्नु भएको छ। फूलकोटमा न्यायाधीशहरूले प्रधान न्यायाधीश मनोज कुमार शर्माको कार्यशैलीमाथि प्रश्न उठाए। पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर जबरासँग सम्पर्क भए नभएको बारे समेत सोधेका थिए। कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले 15-17 समेत खुला मंचमै गर्ने कांग्रेसले तयारी गरेको छ। आगामी आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा करिब 7,000 महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएका छन्। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले 15-17 समेत खुला मंचमै गर्ने तयारी छ। सोमबारदेखि देशभर महाधिवेशन प्रतिनिधि छनौट भइरहेको छ भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि गर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रक्रिया पूरा हुन भोलिसम्म समय लाग्ने निर्वाचन समितिले जनाएको छ। बरसातका कारण क्षेत्रीय अधिवेशनहरू प्रभावित भएकाले कांग्रेस महाधिवेशन दुई दिन पर सारेर 18-22 असोजसम्म पुर्याइएको छ। यस अघि तोकिएको 16-19 असोजको तालिका हिजो हेरफेर भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले CIN-सँग बताउनुभयो।
12: नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यकालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 गते खुल्ला मञ्च टोली खेलमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतेदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 गते कायम 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
11: ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकमा अर्को खबर सुदीप कैनीले भित्रपृष्ठमा लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा एक साताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकमा कौशिला कौरले लेख्नु भएको खबर पनि प्रकाशित छ। नेपाल आयल निगमले आगामी दिनमा कतै अवरोध नभई एक साताभित्र काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति सहज हुने बताएको छ। 3-4 दिनको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरूद्ध हुँदा ग्यास ढुवानी प्रभावित भएको थियो। त्यस्तै 56 अर्ब ऋण बोकेको निगमलाई 5 महिनाभित्र अर्को 10 अर्ब आवश्यक शीर्षकको खबर पनि प्रकाशित छ भने मलेसिया रोजगारी विवादको प्रभाव साउनका तुलनामा भदौमा मलेसिया जाने 38% घटे शीर्षकको खबर पनि प्रकाशित छ।
0: नागरिक दैनिकको भेत्री पन्नामा अमर खड्काले लेख्नु भएको खबर छ। कोशी प्रदेशका किसानले खेती गर्ने माटोमा अम्लीयपनको समस्या देखिएको छ। प्रदेश स्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले पछिल्लो एक वर्षमा परीक्षण गरेका 4,335 नमूना मध्ये 1,887 अम्लीयपन भेटिएको हो। यो परीक्षण गरिएका नमूनाको करिब 43% हो। 43% कोशीको माटोमा अम्लीयपन देखिएको खबरमा उल्लेख गरिएको छ। साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ। साक्षरता र निरन्तर सिकाइमा हालसम्म 36 अर्ब भन्दा बढ़ी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ। 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणासहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो। वन क्षेत्र नेपालमा बढ्दै विश्वमा घट्दै शीर्षकमा लेखिएको अर्को खबर पनि छ। विश्वमा प्राकृतिक रूपमा नयाँ बिरूवा उम्रिने पुनर्जनन वा वन क्षेत्र भने निरन्तर घटिरहेको एफएओको प्रतिवेदनमा उल्लेख छ। नेपालमा भने वन क्षेत्र बढ़ेर कुल भूभागको 46% ढाकेको उल्लेख गरिएको छ। बेरितका आदेशले सधैँ अप्ठ्यारोमा प्रहरी शीर्षकमा रमेश धमलाले लेख्नु भएको छ। राजनैतिक नेतृत्वको दबावमा हुने पक्राउ र अनुसन्धानले प्रहरीलाई विवादमा तान्दै लगेको छ भने यसले संगठन प्रतिको नागरिक विश्वास पनि कमजोर हुने जोखिम बढ़ेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा अवरूद्ध संचार शीघ्र संचालनमा ल्याउन निर्देशन शीर्षकमा खबर छापिएको छ। कर तिर्दैमा सार्वजनिक जग्गा व्यक्तिको हुँदैन शीर्षकमा नारायण काफ्रेले लेख्नु भएको छ। बहाल कर वा दस्तुर बुझाएका आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा कसैको निजी स्वामित्व सिर्जना नहुने भयो। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट पूर्जा पाएकोमा बाहेक दस्तुर तिरेको आधारमा भोगाधिकार प्राप्त हुँदैन लेखिएको छ। डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिला सरकारको छ महिनाको व्याख्या सहित सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। मन्त्रालयहरूको पुनर्संरचना, सार्वजनिक सेवामा शून्य बाँकी फाइल अभियान, राहदानी तथा नागरिकता सेवामा डिजिटल सहजता र अन्तर्राष्ट्रिय मंचहरूमा नेपालको बलियो उपस्थिति यस अवधिका मुख्य काम रहेको पनि उल्लेख गरिएको छ। बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू भएको बारेमा भेषराज बेलवासेली भित्रीपन्नामा लेख्नु भएको छ। बीमा दावी 21 अर्ब, भुक्तानी 67 लाख रहेको छ। भटेकोशी बाढ़ीले भौतिक संरचना, सवारी साधन र अन्य सम्पत्तिमा पुर्याएको क्षतिको वास्तविक आर्थिक आकार बीमा दावी मार्फत देखिन थालेको छ। गत भदौ 10 गते भोटेकोशीदेखि त्रिशुली र नारायणीसम्म आएको बाढ़ीको क्षति अब बीमा कम्पनीको वित्तीय दायित्वमा देखिन थालेको उल्लेख गरिएको छ। दशैंका सामान शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ भने पाकेको धानमा हात्तीको रजाई शीर्षकमा गुलरिया बर्दियाबाट लेखिएको खबर छ। मुस्ताङको स्याउ बोटमै रोकिएको बारेमा मुक्तिनाथबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकको पेत्रीपन्नामा छापिएको छ। नयाँ पत्रिका दैनिकमा भने सरकारले टुंग्यायो निजामती विधेयक, दुई दिनभित्र संसदमा लैजाने तयारी शीर्षकमा खबर छ। सुभाष भट्टले यो खबर लेख्नु भएको हो। तिर्खाएको गौरीगंज शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर पनि छ। 3.5 करोड़ खर्च भएको आयोजना 8 वर्षदेखि अधूरै छ। ट्याङ्की र डिप बोरिङ निर्माण भए पनि पाइपलाइन विस्तार नहुँदा 2500 घरधुरी अझै ट्यूबवेलकै भरमा रहेको पनि उल्लेख गरिएको छ। विदेशी विश्वविद्यालयबाट संचालित कलेज सरकारको निगरानीमा शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ भने सड़क फिज गर्ने भन्दै सर्वसाधारणको नागरिकता र फोटो संकलन, 300 जनाको बैंक र ई सेवा खाता खोलेर 20 करोड़ भन्दा बढ़ीको अवैध कारोबार भएको बारेमा विदुर कटुवालले उदयपुरबाट लेख्नु भएको खबर पनि भित्री पन्नामै रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमै, तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थालेको बारेमा सिन्धुपाल्चोकबाट रामकृष्ण थापाले लेख्नु भएको हो। धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति 2083, ब्रोकरलाई 4 श्रेणीमा वर्गीकरण, कम्पनीको प्रमुख शेयर धनीको सीमा तोकिने शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छ।
11: साझा खबरमा अब विदेशका खबर। इराकका 2 दशक भन्दा लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना आफ्नो अन्तिम सैन्य अखडाबाट बाहिरिन लागेको छ। अमेरिकी सेनाको बहिर्गमनलाई इरान र उसका इराकी सहयोगी समूहहरूले विजयका रूपमा व्याख्या गरिरहेका छन्। तर इराकी सुरक्षा अधिकारी तथा विश्लेषकहरूले भने अमेरिकी सेना हटेपछि इरान र समर्थित सशस्त्र समूहको प्रभाव बढ़नुका साथै इस्लामिक स्टेटले पुनः संगठित हुने अवसर प्राप्त गर्ने समेत चेतावनी दिएका छन्। तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने नयाँ योजनामाथि अमेरिकाबाट औपचारिक जवाब पर्खिरहेका बेलामा कड़ा चेतावनी दिएको छ। इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने धम्की दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसक्नु भएको छ र रूसले दिनको समयमा पनि आक्रमण बढ़ेको भन्दै युक्रेनको प्रमुख विश्वविद्यालयले विद्यार्थीहरूलाई अर्को सूचना जारी नहुँदासम्म क्याम्पसमा नजान र घरमा नै रहेर पढ़न आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। किएवमा दिनको समयमा पनि रूसी ड्रोन आक्रमण बढ़ेको कारण विश्वविद्यालयले मातहतका संस्थाहरूलाई अनलाइन कक्षा मार्फत पठन पाठनको व्यवस्था गर्न समेत निर्देशन दिएको हो।
0: साझा खबरमा अब खेलकुदको खबर। विश्व एसियाडमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू परिरहेका छन्। नागोयाबाट जापानबाट रमेश सुवेदीले नयाँ पत्रिकामा लेख्नु भएको छ। जापानको नागोया र आइचीमा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटमा एसोसिएट राष्ट्रहरू वरियताको मारमा परेका हुन्। त्यही नै आईसीसी टी20 आई वरियतामा शीर्ष 10 भित्र रहेका राष्ट्रहरूले यसको फाइदा उठाइरहेका छन्। वर्षाका कारण मंगलबार नेपालले खेल्दै नखेली क्वार्टर फाइनलबाट बाहिरिनु परेको छ। नेपाली धावक मुकेश पालले भने पुरूष 5000 मिटर दौड़मा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। उहाँले जापानमा चलिरहेको एसियाडमा 14:03.61 सेकेण्डको नयाँ रेकर्ड बनाउनु भएको हो। पालले 22 वर्ष पुरानो कीर्तिमान तोड्नु भएको हो। र दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिएको छ। रंग रोगनका विभिन्न कामहरू हुँदैछन्। कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीव्र पारिएको हो। 16 29 मंगिरसम्म दशौं राष्ट्रिय खेलकुद हुने तालिका छ। केही खेलको खेलस्थल लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गर्ने गरी कर्णाली प्रदेश खेलकुद परिषदले 32 खेल प्रस्ताव गरेको ज्योति कटुवालले सुर्खेतबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
11: बाढ़ी लगायतका विपदमा पशुपालनमा देखिने समस्या र समाधानको उपाय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
11: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा पशुको स्याहार र दाना पानीको प्रसंग। रसुवाको भोटेको सीमा भदौ 10 गते गएको बाढ़ीमा ठूलो संख्यामा पशु चौपाएको मृत्यु भयो। विनाशकारी बाढ़ीका कारण हजारौं पशु चौपाए घाइते अवस्थामा छन्। प्रभावित क्षेत्रमा घाइते तथा अन्य पशुको स्याहार कसरी गर्ने? साथै सुशीला श्रेष्ठले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गर्नुभएको छ।
2: पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ जस्तै कि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू विभिन्न खालको मलमहरू होइन अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू मिनरल मिक्सचरहरू परजीवीहरूको पनि समस्याहरू हुनसक्छ त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्ने एन्थेलमेन्टिक भन्छौँ हामी त्यस्तो खालको औषधि को सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशुकारले र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियो। पशु विभागले अरू विभिन्न खालको हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि एफएओबाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठूलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फत चाहिँ प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
14: अब कतिको त पशुको धनीको भन्ने पनि चिनिँदैन होइन, चिनिएको छैन त कहाँबाट कहाँ पुगिरहेको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन। उपचार चाहिँ भइरहेको देखियो होइन, यो चाहिँ अलिक भएको रहेछ भन्ने खालको पनि पाइयो।
2: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगाएरै लयो अथवा जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ सुरक्षित
14: यस्तो पनि भयो। अब केही देखियो भने जस्तो अब गोठमा छ अब बाँधिएको गाई वस्तु त खोलामा बगिहाल्यो नि त, खोल्न भ्याइएन खोलिएन, खोलिएको भएदेखि अन्तसम्म पुग्ने पनि हुन्थ्यो, बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन।
2: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा आएर यस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवी जन्ने समस्याहरू आउन सक्छ। विदुर नगरपालिकामा त लम्पी स्किन हुने रोग त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखेर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु विभागसँग समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामीलाई लाउनु मिल्दैन, रोग नदेखिएको पशुलाई लाउने हो। त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ। अहिले भइसकेको होइन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेका छौँ।
14: संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ
2: अहिले तुरन्त भन्दा अब 1-2 यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त
14: अनि
2: त्यसले गर्दा 2-3 पनि सम्मान चाहिँ एकदम उच्च हुन्छ। त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ। त्यो स्थानीय तहका साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ। रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो। तपाईँले थाहा पाउने ढिलो भयो भने धेरै फैलिने हो कि अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणले थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो।
0: डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
11: निजामती विधेयक संसदमा पेश गर्न स्वीकृत 55 उमेर वा 30 सेवा अवधि पुगे अवकाशको प्रस्ताव। डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान।
0: बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू, चार दिनको वर्षा बाढ़ीमा मृत्यु हुनेको संख्या 30 पुग्यो, पाक्ने लागेको धानमा क्षति पुगेपछि किसान चिन्तित।
11: कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च, कोशीको 43% माटोमा अम्लिएपन।
0: इराकबाट 2 दशकमा अमेरिकी सेना बाहिरिँदै इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण, युक्रेनले सुरक्षाको कारण देखाउँदै विद्यार्थीलाई घरमै अनलाइनमा पढ्न निर्देशन।
11: र जापानमा जारी विश्व एसियाली खेलकुदमा बढ़ेताको मारमा एसोसिएट राष्ट्रहरू 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र, आसरीमा नेपालको कमजोर प्रदर्शन।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा चषक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ शीर्ष भनिएका केही नेताहरू जो यस अगाडिको राजनीतिमा संसद सरकारदेखि सदनसम्मै उनीहरूकै बढ़ी अनुहार देखिन्थ्यो, तर पछिल्लो समयमा भएको निर्वाचनपछिले केही परिवर्तन ल्याएको छ। शीर्ष भनिएका केही नेताहरू कहाँ छन्, के गर्दैछन् भन्ने बारेमा खासै नागरिकमा बेखबरको स्थिति सृजना गर्न खोजेको तर्फ यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। कुनै समयमा शीर्ष भनिएका केही नेताहरूले हामी यहाँ छौं भनेर माइतीघर मण्डलामा सड़कमा बसेर त्यहाँ प्लेकार्डहरू देखाएका थिए। यहाँ देखाइएको छ माओवादीका प्रचण्ड, त्यसै गरी के प्रचण्ड माधव नेपाल लगायतका 3 नेताहरू एउटा कुनै खाली ठाउँमा भेला भएर कुराकानी गरिराखेका छन् र एकजनाको हातमा भने हामी यहाँ छौं लेखिएको प्लेकार्ड राखिएको छ र तीनै व्यक्तिले त्यहाँ नजिकै रहेका 2 नेता जस्ता देखिने व्यक्तिलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, यो प्लेकार्ड राख्नुहोस्, तपाईँलाई काम लाउँछ कि भनेर ल्याइदिएको।
11: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: sound check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोड़िनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। दाइ, अघिल्लो अध्ययनमा हामीले भजन संग्रह 137 अध्यायको एकदेखि चार पदसम्म चाहिँ अध्ययन गरेका थियौं। ती पदहरूमा चाहिँ हामीले निर्वासनमा रहेको इजरायलीहरूको पीड़ा गहिरो रूपमा प्रकट गरेको कुरा चाहिँ हामीले देखेका थियौं, अनि विशेष गरिकन सियोन प्रतिको निष्ठा र न्यायको लागि बदला लिन खोजिएको भावना र न्यायको लागि उठाइएको पुकारलाई चाहिँ हामीले हेरेका थियौं। अनि दाइ, आजको अध्ययनमा चाहिँ हामीले के विशेष कुरामा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ अगाडि बढाउनेछौ?
2: भाइ, आजको अध्ययनमा हामी अघिल्लो अध्ययनसँगै सम्बन्धित रहेर अध्ययन गर्नेछौ। यहाँ इजरायलहरू भन्छन् कि यदि उनीहरूले यरूशलेमलाई बिर्से भने उनीहरूको दाहिने हातले काम गर्न नसकोस्, उनीहरूको जिब्रो टाँसियोस्। यसले परमेश्वरको घरप्रतिको अटल प्रेम र गहिरो निष्ठालाई देखाउँछ। यो तथ्यलाई आजको अध्ययनमा हामी थाहा गर्नेछौ।
1: साँच्चै नै यो सुन्दै गर्दाखेरि त यो अत्यन्तै भावनात्मक अभिव्यक्ति चाहिँ रहेछ जस्तो मलाई लाग्यो, किन भन्दा उनीहरू आफ्नो आत्मिक केन्द्रलाई चाहिँ कहिले बिर्सन चाहँदैनन्। यसले चाहिँ हामीलाई देखाउँछ कि गहिरो अन्यायको घाउ मानिसहरूको हृदयमा कति लामो समय चाहिँ रहने रहेछ।
2: हो भाइ, तर त्यसपछि भजनमा एक पीड़ादायक भाव पनि आउँछ। उनीहरूले आफ्नो दुःख सम्झेर एदोमका मानिसहरूले यरूशलेमको विनाशमा गरेको हर्षको कुरा सम्झन्छन्। उनीहरूले न्यायको लागि परमेश्वरलाई पुकार्छन्। अन्तत बेबिलोन प्रति न्यायको प्रार्थना गरिएको छ, जसले सियोनलाई नष्ट गर्यो त्यसलाई पनि न्याय होस् भन्ने भाव व्यक्त गरिएको छ। यसले देखाउँछ कि मानिसले अन्तत न्यायको अपेक्षा परम प्रभु परमेश्वरबाट नै गर्छ।
1: भनेपछि दाइ, यी सबै कुराहरूलाई मनन गर्दै गर्दाखेरि यी सम्पूर्ण पद र यी सम्पूर्ण अध्ययनहरूले चाहिँ हामीलाई पीड़ामा पनि निष्ठा, स्मरण र परमेश्वरको न्यायप्रति भरोसा गर्न चाहिँ सिकाउने रहेछ। र यी सम्पूर्ण कुराहरूलाई हृदयमा राख्दै आदरणीय श्रोताहरू, आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई हामी शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 137 अध्ययन

मेरो दाहिने हात कुइजाओस्। मैले तलाई नसम्झेको भए यदि मैले यरुसलेमलाई मेरो सारा आनन्द भन्दा श्रेष्ठ मानिन भने मेरो जिब्रो मेरो तालुमा टाँसियोस्। अमित्र यी यहुदीहरू बाबेलको नदीहरूमा बसेर आफ्ना वीणाहरूलाई वंशको रूखमा झुण्ड्याएर आफ्नो मुलुक सियोनलाई याद गर्दै शोक गरिरहेका थिए, विलाप गरिरहेका थिए। तिनीहरू त्यहाँ वास्तवमा दासको काम गरिरहेका थिए। तिनीहरूलाई त्यहाँ पशुलाई जस्तै कठोर रूपमा दलिरहेका थिए। अहिले त्यस बेला कोही कोही बाबेलवासीहरू तिनीहरू कहाँ मजाक ठट्टा गर्दै व्यङ्ग्यको वचनले प्रहार गर्दै आए, हामीलाई केही गीत सुनौ, सियोनको गीत। तिनीहरूले भने, हामी गाउन सक्दैनौ। त्यसपछि तिनीहरूले परमेश्वर कहाँ प्रतिज्ञा गरे। तिनीहरूले भने, हे यरुसलेम, मैले तँलाई कहिले बिर्सेको भए मेरो जिब्रो मेरो तालुमा टाँसियोस्। म कहिले पनि कति पनि यरुसलेमलाई भुल्ने छैन। यही नै आशाको किरण यहाँ छ। यो पश्चाताप हो, यो निष्ठा भक्तिको प्रतिज्ञा हो। यो यस्तो भनाइ जस्तै हो, अब हामी परमेश्वरप्रति आज्ञाकारी बन्नेछौ र हामी परमेश्वरको इच्छामा फर्की आउन चाहन्छौ। हामी यरुसलेममा पुनः फर्केर जान चाहन्छौ। यो तिनीहरूको प्रस्ताव हो, हे यरुसलेम, मैले तलाई बिर्सेको भए। अनि सात पदमा भनिएको छ, हे परमप्रभु, एदोमीहरूका विरूद्धमा यरुसलेमको दिनलाई सम्झनुहोस्, जसले भनेथे पूर्ण रूपले विध्वंस पार, त्यसको जग समय पूर्ण रूपले विध्वंस पार। मित्र, एदोम जो तिनीहरूका सधैँ रहने नित्य शत्रु थिए, यरुसलेम पतन भएको समयमा त्यो त्यहाँ थियो। जब बाबेलले यरुसलेमलाई आक्रमण गरी विध्वंस गरेर त्यहाँका मानिसहरूलाई बाबेलमा कैद वा बन्धुवामा लगेको बेला त्यो अति नै खुशी भएथ्यो। तिनीहरू उठेर जोड जोडले चिल्लाए, त्यसलाई खत्तम गर, त्यसलाई विध्वंस गर। हामी त्यस राष्ट्र, त्यस दुष्ट शहरलाई खत्तम भएको देख्न चाहन्छौ। अहिले ती बाबेलमा भएका ती कैदी बन्धुहरूले त्यो कुराको याद गरे, स्मरण गरे। त्यस संकष्टकालीन अनुभवमा जीवित बस्ने व्यक्तिहरूले अहिले इन्साफ न्यायको माग गरिरहेका छन्, विन्ती गरिरहेका छन्। यो न्याय इन्साफको निम्ति पुकार हो। कसैले यो भन्ला, तर यो त ख्रिस्टियन आत्मा होइन त? निश्चय नै होइन, तर यी मानिसहरू व्यवस्था मुनि छन्, तिनीहरू अनुग्रह मुनि छैनन्। तिनीहरू व्यवस्था मुनि छन् जुनले इन्साफको न्यायको प्रदान गर्दथ्यो। हाम्रो प्रभुले क्रूसमा हुनुहुँदा भन्नुभएको कुराको अबुझाइ गर्न सक्छौ, पिता तिनीहरूलाई क्षमा दिनुहोस् किनभने तिनीहरू के गर्दैछन् सो जान्दैनन्। के तपाईँ सोच्नुहुन्छ कि यी मानिसहरूको सबै पापहरूको उहाँले खारिज गरिरहनु भएको छ? यदि तपाईँ यही नै सोच्नुहुन्छ भने तपाईँ गलतमा हुनुहुन्छ। उहाँले केवल यही मात्र भनिरहनु भएको छ, पिता तिमीहरूलाई क्रूसमा मलाई टाँगिरहने कामको लागि क्षमा दिनुहोस्। तिनीहरू जान्दैनन् कि यहाँ तिनीहरू के गर्दैछन्। त्यो अपराध तिनीहरूको विरूद्धमा हालिएन, तर तिनीहरू अझै पापीहरू थिए अनि तिनीहरू परमेश्वर कहाँ पापीहरूको रूपमा आउनु पर्नेछ, जस्तो कि तिनीहरू मध्ये एकजनाले गर्नुभयो, जो तार्ससको साउल थियो, जो सम्भवत ख्रिष्टको क्रूसीकरणको बेला त्यहाँ थिए। उनी ख्रिष्ट कहाँ आउनु परेको थियो र आफ्नो पापको क्षमाको ग्रहण गर्नु परेको थियो। कसैले यो भनेर फेरि प्रश्न सोध्न सक्छ, स्टिफनस मर्दा भनेथे प्रेरित सात अध्याय साठी पदमा, हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्। त्यो सत्य हो। स्टिफनसले त्यही मनोवृत्तिको प्रदर्शन गरिरहेका छन् जुन विश्वास

0: तथ्यहरूले लिनुपर्छ। पाउलले यसको व्यक्त गरे रोमी 12 अध्याय 19 पदमा, हे प्रिय हो, बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान देऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, म बदला फेर्नेछु। ख्रिस्टियन आत्मा मनोवृत्ति के हो? ख्रिस्टियन आत्मा मनोवृत्ति यो हो, तिमीहरू आफै बदला नल्याऊ। के यसको मतलब यो हो कि यसको बारेमा केही पनि गर्नु पर्दैन? यसको मतलब यो होइन। ख्रिस्टियनको नातामा परमेश्वरले तपाईँ र मलाई भन्नुहुन्छ, के तिमीलाई चोट पुर्याइएको छ? के तिमीलाई आघात गरिएको छ? बदला नल्याऊ। तिमीले ती सारा मामला म कहाँ सुम्पेको म चाहन्छु, म यसलाई सम्हाल्नेछु, ठिकठाक गर्नेछु, बदला लिने काम मेरो हो, म बदला लिनेछु। परमेश्वर भनिरहनु भएको छ, उहाँ तिनीहरूलाई बिना दण्ड उम्कन दिनुहुने छैन। देख्नुभयो, जब तपाईँ र म मामलाहरूलाई आफ्नै हातमा लिन्छौ, हामी विश्वासको हृदयलाई त्यागिरहेका हुन्छौं। हामी वास्तवमा के भनिरहेका छौं भने, प्रभु, यस कुराको सम्हाल्ने कुरामा म तपाईँलाई विश्वास भरोसा गर्न सक्दिन, त्यसकारण म आफैले यसको सम्हाल्नेछु, ठिकठाक गर्नेछु। अर्को शब्दमा, हामी त्यस शत्रुलाई बदला दिन चाहन्छौ जसले हामीलाई चोट पुर्याएको छ, आघात गरेको छ। तर परमेश्वर भनिरहनु भएको छ, तिमी विश्वासद्वारा हिँड, यो मामलालाई म कहाँ फर्काइदियो, म न्याय इन्साफको परमेश्वर हुँ। मेरो मित्र, निसाफ न्यायको प्रबल हुनेपर्छ अनि यो प्रबल हुनेछ। फेरि कसैले अझ यो भन्दै विरोध गर्ला, तर यो नयाँ नियम जस्तो छैन त, नयाँ नियम जस्तो छैन त भन्ने तपाईँको तात्पर्य के हो? मैले यो प्रकाश 6 अध्याय 9 र 10 पदमा पढ्दछु। यहाँ भनिएको छ, औ जब उहाँले पाँचौं छाप खोल्नुभयो, तब वेदी मन्तिर मैले तिनीहरूका आत्मा देखे, जो परमेश्वरको वचनको निम्ति र तिनीहरूले दिएका साक्षीको कारण काटिएका थिए। तिनीहरू यसो भनेर ठूलो स्वरले कराए, हे प्रभु, हे पवित्र र सत्य, अझै कतिसम्म तपाईँले पृथ्वीमा रहनेहरूलाई इन्साफ गरेर हाम्रो रगतको बदला लिनुहुन्न? मित्र, हेर्नुहोस् त, प्रतिशोध बदलाको निम्ति पुकार नयाँ नियममा परस्पर विरोध वा विपरीत कुरा होइन। मित्र, निसाप प्रबल हुनैपर्छ, हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ, हरेक मामलालाई ठिकठाक गर्नै पर्छ, सोध्याउनै पर्छ। तपाईँ कति गम्भीर रूपमा खराब दुष्टको बारेमा संवेदनशील हुनुहुन्छ? तपाईँको बच्चाहरूलाई काट्न, टोक्न, तपाईँको आँगनमा आउने बाउला कुकुरलाई, पागल कुकुरलाई घृणा गर्नुहुन्छ? यदि तपाईँ आफ्ना बाल बच्चाहरूलाई प्रेम गर्नुहुन्न भने, तपाईँले अरू त के बाउला पागल कुकुरलाई आफ्नो घरमा ल्याउने काममा पनि आपत्ति गर्नुहुन्न र आफ्ना बच्चाहरूलाई त्यसलाई माया गरेर सुमसुमाउनु भन्नुहुन्छ? तर यदि तपाईँ आफ्ना बाल बच्चाहरूलाई प्रेम गर्नुहुन्छ भने, तपाईँले पागल बाउला कुकुरलाई घृणा गर्नुहुनेछ। हाम्रो प्रभुको बारेमा यो भनिएको छ, जब उहाँ दोस्रो पल्ट आउनुहुन्छ, भजन संग्रह 45 अध्याय 7 पदमा, तपाईँलाई धार्मिकता मनपर्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। मित्र, तपाईँले दुष्टतालाई घृणा नगरिकन धार्मिकताको प्रेम गर्न सक्नुहुन्न, शैतानलाई घृणा नगरिकन परमेश्वरलाई प्रेम गर्न सक्नुहुन्न, गलत कुरालाई घृणा नगरिकन सही कुरालाई तपाईँ प्रेम गर्न सक्नुहुन्न। मित्र, तपाईँ दुष्टताको बारेमा कति धेरै संवेदनशील हुनुहुन्छ? यी कैदी वा बन्दुवाहरू बाबेलको नदीहरूको किनारमा बसेर यही नै माग गरिरहेका थिए, विन्ती गरिरहेका थिए कि निसाप प्रबल होस्। आगे पद 8 भनिएको छ, हे बेबिलोनकी छोरी, त नष्ट हुनेछस्, तलाई यस्तो व्यवहार गर्ने सुखी हुनेछ जसरी तैले हामीलाई गरेकी छस्। यो पाउनुपर्ने दण्डको व्यवस्था नियम हो। यो अझै पनि आज परमेश्वरको सन्तानको लागि व्यवस्था नियम हो। गलाती 6 अध्याय 7 पदमा भनिएको छ, धोकामा नपर, परमेश्वरको ठटा हुने छैन, जसले जे रोप्छ त्यसैको कटनी गर्नेछ। उसले अरू कुनै कुराको कटनी गर्ने छैन, तर जुन उसले छरेको छ, जुन उसले रोपेको छ, त्यसैको कटनी गर्नेछ। यी मानिसहरू के भनिरहेका थिए भने, हे परमेश्वर, तिनीहरूलाई पनि त्यही घटोस् जुन हामीमा घटेको थियो, तिनीहरूलाई पनि त्यही होस् जुन हामीमा भएको थियो। यो पाउनुपर्ने दण्डको नियम व्यवस्था हो। हाम्रा परमप्रभुले यो भन्नुभयो, मती 26:52 पदमा, तरवार चलाउने तरवारले नष्ट हुनेछ। अहिले हामी वास्तविक कठिनाईतिर आउँछौ। पद 9 भनिएको छ, त्यसरी तेरा ससाना बच्चाहरूलाई समातेर चट्टानमा पछार्ने सुखी हुनेछ। त्यसरी तेरा ससाना बच्चाहरूलाई समातेर चट्टानमा पछार्ने सुखी हुनेछ। इसरायलीहरू निराश, हतत्सा, खिन्नतामा बाबेलको नहरको किनारामा बसिरहेको बेला व्यङ्ग्य हुने, मजाक गर्ने बाबेलवासीहरूले तिनीहरूलाई गीत गाउनलाई भने, तर तिनीहरू हामी गाउन सक्दैनौ भने। उनीहरूको मन आफ्नो प्रिय शहरको विध्वंसतिर र त्यहाँको परमेश्वरको मन्दिरतिर जान्छ। उनीहरूले त्यहाँ घटेको तमाम घटनाहरूको फेरि पुनस्मरण गर्दछन्, सोच्दछन्। उनीहरूले आफ्नो त्यस दयनीय परिस्थितिमा खुशीले रमाउँदै स्याबास ठिक भयो भनेको कुरा देख्न सक्छन् र अझै धेरै कठोरपूर्वक हमला गर्न बाबिलका आक्रमणकर्ताहरूलाई जोश दिलाएको, उत्साह दिएको देख्छन्। त्यसपछि त्यो भयानक डरलाग्दो घटना घट्यो। उनीहरूका पत्नीहरूले आफ्ना अमूल्य बच्चाहरूलाई च्यापिरहेका थिए अनि क्रूर निर्दयी बाबेलका सेनाहरू तिनीहरू कहाँ आएर तिनको कागबाट, आमाको कागबाट बच्चालाई जबरजस्ती तानी निकाली खुट्टाले फुटबल खेल्यो र बच्चा दर्दले, कष्टले, दुखाइले चिच्याइरहेको बेला फेरि त्यस बच्चालाई समातेर माथि उठाई पत्थरमा बजार्यो र गिडीहरू छरपट्ट छरियो। त्यो कुराको याद गर्दै तिनीहरू भन्छन्, स्वर्गमा न्यायी परमेश्वर हुनुहुन्छ र कसैले ती बाबेलवासीहरूलाई पनि त्यसै गर्नेछ। तपाईँ यो कुरालाई मन पराउनुहोस् या मन नपराउनुहोस्, इतिहासमा पहिले नै यो घटनाको रेकर्ड भइसकेको छ कि कोरस महानले आफ्नो सेनापतिद्वारा बाबेलवासीहरूलाई बिल्कुलै त्यही गरे जस्तो कि ती बाबेलवासीहरूले यरुसलेमका मानिसहरूलाई गरेथे। मित्र, यो एउटा अचूक सिद्धान्त हो, नियम हो, व्यवस्था हो। जसले जे छर्छ त्यसैको कटनी गर्छ, जसले जे रोप्छ त्यसैको कटनी गर्छ। अनि मित्र, त्यहाँ त्यो समय आउन गइरहेको छ जब सम्पूर्ण नर्क यो संसारमा छोडिनेछ। जुन महान भयानक छ, वर्णनदेखि परको भयानक कुरा। म परमेश्वरलाई धन्यवाद दिन्छु कि स्वर्गीयमा परमेश्वर हुनुहुन्छ जो धार्मिकता र निसाबको परमेश्वर हुनुहुन्छ र उहाँले पापको समाप्त गर्न गइरहनु भएको छ। उही समयमा म यस कुरामा धन्यवादी छु कि उहाँ कृपाको परमेश्वर हुनुहुन्छ। उहाँ मानिस जस्तो हुनुहुन्न, तर कृपालु हुनुहुन्छ। क्रुसले उहाँको प्रेमको प्रकट गर्दछ, यसले उहाँको पवित्रताको प्रकट गर्दछ। मेरो उद्धारकर्ताले मेरो पाप आफैमाथि बोक्नुभयो। परमेश्वरले मलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो पुत्रलाई मेरो स्थानमा मर्न दिनुभयो, किनभने उहाँले पापको दण्ड दिनै पर्छ अनि यसको दण्ड दिनु नै हुनेछ। ओ, आज अनुग्रहको दिनमा म कृपालु हुनुहुन्छ, तर यसमा तपाईँ धोकामा नपर्नुहोस्। वा पवित्र परमेश्वर र धर्मी परमेश्वर पनि हुनुहुन्छ। ती व्यक्ति जसले उद्धारकर्तालाई ग्रहण गर्दैनन्, जसले उहाँको अनुग्रहलाई लत्याउँछन्, जसले उहाँको कृपामा आफ्नो पीठ फर्काउँछन्, दण्डित हुनेछन्। त्यस्ता काम गराएको लागि यो 21 शताब्दीमा हामीसँग कुनै क्षमा याचना बनाउने कुरा छैन र बनाउनु हुँदैन, किनभने उहाँ हामीसँग धीरज हुनुभएको छ। उहाँ लामो समयदेखि अनुग्रही बनिरहनु भएको छ। के तपाईँ आफैलाई उहाँको त्यो महान कृपाको लागि, अनुग्रहको लागि उपलब्ध गराउनु भएको छ? के तपाईँ आफैलाई उहाँको त्यो कृपाको लागि उपलब्ध गराउन चाहनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: दाई, आजको अध्ययनले चाहिँ हामीलाई सिकाएको छ कि मानिसको पीड़ा केवल शारीरिक मात्र होइन तर आत्मिक र भावनात्मक पनि गहिरो हुन सक्छ भन्ने कुरा चाहिँ हामीलाई बताएको छ। र यो पनि हामीले बुझेका छौं कि यो अध्ययनबाट न्यायको चाहना गलत होइन तर त्यो न्याय परमेश्वरको हातमा छोड्नु चाहिँ आवश्यकता छ भन्ने कुरा चाहिँ हामीले बुझेका छौं।
2: बिल्कुलै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। भजन संग्रह 137 5 9 निर्वासनको पीड़ामा पनि सियोन प्रतिको अटल प्रेम देखाउँछ। उनीहरूले आफ्नो आत्मिकी घरलाई कहिल्यै बिर्सन चाहेनन्। मानव हृदयले बदला चाहन सक्छ तर साँचो न्याय परमेश्वरले मात्र पूर्ण रूपमा गर्नुहुन्छ। उहाँको समय र तरिका सिद्ध हुन्छ भन्ने सत्यलाई यो अध्ययनको यात्राले हामीलाई सिकाएको छ।
1: साँच्चै नै दाई, यसले हामीलाई सिकाएको छ कि कठिन परिस्थितिमा पनि परमेश्वरप्रति विश्वास कायम राख्नु चाहिँ अत्यन्त आवश्यक रहेछ।
2: हो भाइ, परमेश्वरले हरेक आँसु देख्नुहुन्छ, हरेक पीड़ा बुझ्नुहुन्छ र उचित समयमा न्याय र सान्त्वना पनि दिनुहुन्छ भन्ने सत्य हामीले सिकेका छौं।
1: हजुर, साँच्चै हो नि दाई। र आजको दिनले हामीलाई सिकाएको छ कि कठिन समयमा पनि परमेश्वरप्रति निष्ठा राख्न, उहाँको न्यायमा भरोसा गर्न र आफ्नो हृदयलाई चाहिँ शुद्ध राख्नको निम्ति चाहिँ हामीलाई यो अध्ययनले चाहिँ सिकाएको छ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी पीड़ामा पनि परमेश्वरप्रति वफादार रहिरहेका छौं? के हामी आफ्ना भावनाहरू उहाँको हातमा सुम्पिरहेका छौं?
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207097 0420 9797।

र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।

र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707042097979।

0: Elambu FM 89.6 MHz.
1: Digital chimpanzee.

0: मेरो बिहे हुँदैछ
1: यसपालि के भने
0: यसपालि टार्दिन म बिहे गर्छु
1: के रे
0: म ठिक भन्दैछु म तिमीसँग जिन्दगी बिताउन सक्दिन किनकि तिमीसँग भयो भने म पनि तिमी जस्तै काम नलाग्ने हुन्छु।

0: विक्रम
1: हेर्नुस्
0: विक्रम कता छ?
1: ऊ भर्खर डिप्रेसनबाट मुक्त भइरहेको छ। उसले तपाईँसँग कुरा गर्नु थियो कि तपाईँको छाया पनि हेर्न चाहन्थे। यदि उसले माया गर्नुहुन्छ भने
2: उसलाई

0: बिहानदेखि साँझ दुनियाँ केटाहरूसँग चोक चोकमा बसेर मुख चोर्दै हिँड्दाखेरि मेरो नसै तर यो बच्चाको अगाडि आएर तेरो थुत्रो देखाउन लाज लागेन।
1: धुक्क कुकुर, बिहान उठेदेखि बेलुकासम्म कुकुरको मुख घिचेर हिँडेको छ, अझ घरमा आएर हल्ला गर्दछ। यो मेरो मात्रै बच्चा हो, तेरो होइन। तँलाई मतलब छैन, मलाई पनि छैन।
0: साला बढी बस्छस्,
1: तँ जस्तो जनेसँग मलाई बस्नु छैन।

0: இளம்பு பிரேக் டைம்.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टुकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाई अहिले हेलोम्बो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
12: मलाई माग्न घरमा अस्ट्रेलियन पिआर केटा आएका छन्। म यो प्रेम सम्बन्धमा बस्न सक्दिन। इलम र ठेगान नभएको मान्छेसँग साइनो गाँसेर मेरो यो पुरै जीवन धारामा पार्नु छैन।
13: सम्बन्ध तोडेर नाता जोडेर तिम्रो जीवन फलिफा हुन्छ भने म के नै भन्न सक्छु।

सम्बन्ध सबै नाशको हुँदैन, उताप चढाव हुन्छ, धरार आउँछ, झगडा हुन्छ, गल्ती पनि हुन्छ। यदि सँगै जिन्दगी बिताउने सपना देखेकै हो भने एकअर्काको गल्ती स्वीकार्न पनि सक्नुपर्छ। तिमीले ठुलो गल्ती गर्यो हाम्रो प्रेम सम्बन्ध तोडेर, र मैले पनि एउटा सुन्दर गल्ती गरेँ। तिमी जस्तो अवसरवादीसँग चोखो माया लाएर अब यो गल्तीलाई सुधार्ने मसँग कुनै हिम्मत छैन र दोहोऱ्याउने पनि छैन।

पैसा दिन्छ युएस ग्रिन कार्ड होल्डर अब हामी चाँडै बिहे गर्दैछौ बेबी जाऊ

0: पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेर
10: त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
11: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मानसिक समस्याबाट बच्ने उपायहरू।
12: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
11: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
12: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
11: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
12: असल साथीहरूसँग मात्रै संगत गरौं।
11: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
12: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
11: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 98-41-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
1: बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
4: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
4: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
4: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
4: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
4: ट्रफी,
1: मायाको चिनो,
4: मेडल,
1: फ्रेम,
4: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
4: जर्सी प्रिन्ट,
1: कस्टमाइज्ड कप प्रिन्ट,
4: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
4: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
4: कन्ट्याक्ट नम्बर 9841924274।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
8: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
9: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
8: किन?
9: डेङ्गु रोगमा यस्तो औषधिले झन् सिकित बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
8: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
9: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
8: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
9: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
7: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
0: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: wait just a minute. We will return back. Return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइकमा त होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 98493640667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।

0: Elembu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

आमा

0: இளம்பு பிரேக் டைம்.
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनतार विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: मित्र ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
3: मित्र छ्यास्त लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
4: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
3: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलर एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 9849293027।
8: Ladies and gentlemen, you are listening to Hello FM 89.6 MHz.
9: 89.6 MHz.
8: MHz.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ नेपाली पप गीतहरू।

0: இளம்பு பிரேக் டைம்.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौ, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
4: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
5: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए के भयो, के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धार पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: just a minute. We will return back. Return back.
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
5: ए,
6: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए, हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए,
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
10: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
11: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
10: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।

0: இளம்பு பிரேக் டைம்.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: just a minute. We will return back. Return back.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए बाबु, हजारो छ, टच बालेर जाऊ।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Helumbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Helumbu.

हेलो नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु साथमा सांगीतिक अभिवादन गराउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभ सो टक टू हेलम्बो लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तोता हाइसिङ तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ अनि साथमा प्रोग्राम सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले र यति बेला तपाईँहरूले हाम्रो यस प्रोग्रामलाई सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेश्वर दोलखा सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुन्दै आइराख्नु भएको छ र सुनेर एकदमै साथ दिँदै हुनुहुन्छ र विशेष गरी कार्यक्रम टक टू हेलम्बो हरेक सातको छ दिन आउने गर्दछ तपाईँहरूले दिउँसोको एक बजेबाट दुई बजेसम्म यस कार्यक्रम सुन्न सक्नुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ र यस बसाईमा विशेष गरी हामी तपाईँहरूको रोजाइमा रहेका गीत संगीत बजाउँदै रमाउने रमाइलो गर्ने गर्दछौं र यसैको बसाईमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोजाइमा पारेर सक्नुहुनेछ गीतहरूमा तपाईँहरूले नेपाली गीत आधुनिक गीत हिन्दी गीत डिजे गीत पप गीत जुनसुकै विधाको गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ श्रोता तपाईँले जुन गीत मनपर्छ अनि आफ्नो घर परिवारजन आफन्त इष्टमित्र साथी सङ्गी सबैजनामा पनि सम्झना पनि व्यक्त गर्न सक्नुहुनेछ गीत मार्फत है यो दिउँसोको समय छ धेरैजना श्रोता साथीहरू यति बेला उखाली ओर्राली भन्ज्याङ चौतारी आफ्नै पाखा पदेरो गाउँ बेसी लेख बेसी गर्दै विभिन्न कामतिर कार्यव्यस्तता हुनुहुन्छ होइन काम गर्दै साइड साइडमा रेडियो अन गर्दै कामको इन्जोय गर्दै हुनुहुन्छ काम गर्दै प्रोग्राम सुनिराख्नु भएको छ हामीले एकदमै आशा र अपेक्षा गरिएको छ र आज पनि हामी तपाईँहरूको माझमा फोन कल लिनेछौँ मिठो कुराकानी गर्नेछौँ र हामी छ दिन आउँछौँ र छ दिन नै हामी छुट्टा छुट्टै बसाईमा कार्यक्रममा उपस्थिति जनाउने गर्दछौं त्यसैको सन्दर्भमा आज हामी तपाईँहरूको माझमा बुधबारको बसाईमा उपस्थित भएको छ र बुधबारको बसाईमा यहाँहरूलाई अवगत भएको कुरा नै हो यो बुधबारको बसाईमा चाहिँ हामी तपाईँहरूको रोजाइमा गीत बजाउँछौं पहिलो मित्रले गीत रोज्नुहुन्छ भने अन्य तीनजना साथीले सो गीतलाई समर्थन जनाउनुपर्ने हुन्छ साथीले रोज्नुहुन्छ गीत अनि सो गीतलाई तीनजना साथीहरूले समर्थन जनाउनुपर्ने हुन्छ आजको यस बसाईमा है र त्यसको लागि भने कार्यक्रममा कल गर्नुपर्ने हुन्छ कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 कल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ अनि त्यसै गरी तपाईँहरूले यति बेला हामीलाई हेलम्बा एफएमको फ्रिक्वेन्सीलाई काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका यी विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट सुन्दै हुनुहुन्छ भने यो सँगसँगै हामीलाई विभिन्न स्थानीय जिल्ला अनि विश्वभरका विभिन्न कुना देश विदेशबाट पनि यति बेला हामीलाई हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट प्रोग्राम सुनिराख्नु भएको छ कतिपय ठाउँहरूमा रेडियोको माध्यमबाट भने अनलाइनको वेबसाइट अनि फेसबुक पेजबाट पनि एकैसाथ तपाईँहरूले हेलम्बा एफएम सुन्दै आइराख्नु भएको छ र सुन्न पनि सक्नुहुनेछ यदि तपाईँहरू नयाँ हुनुहुन्छ तपाईँको ठाउँ गाउँ ठाउँमा राम्रोसँग रेडियो सुन्न सक्नु भएको छैन भने तपाईँहरूले आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा सर्च गर्नुहोस् हेलम्बा एफएम 89.6 मेगाहर्ज भनेर सर्च गर्नुहोला अनि मोबाइल गुगल क्रोमबाट सुन्न चाहनुहुन्छ भने तपाईँले सर्च गर्नुहोस् www.helambaefm.com.np लगइन गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि हेलम्बा एफएमलाई सजिलो तरिकाले यो प्रोग्राम सुन्न सक्नुहुनेछ हेलम्बा एफएमको प्रोग्राम अनि न्यूजहरूमा तपाईँहरूले मजाले सहज तरिकाले सुन्न सक्नुहुनेछ र कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो गीत राख्छौं तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ अनि आज बुधबारको बसाईमा यहाँहरूलाई अवगत भएको छ पहिलो मित्रले गीत रोज्नुहुन्छ र अन्य तीनजना साथीले सो गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ समर्थन जनाउनका लागि र कल गर्नका लागि नम्बर 98 60 52 55 25 कल गर्दै सहभागिता जनाउँदै गर्नुहोला कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो गीत राख्छौं गीत पछि आउनेछौं तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला

0: कार्यक्रममा गीत रोजाईमा पार्न सक्नुहुनेछ। पहिलो मित्रले गीत रोज्नुहुन्छ भने अन्य तीनजना साथीहरूले यसो गीतलाई साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउन सक्नुहुनेछ। र कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुल्ला गरिसकेका छौं हामीले 98 60 52 55 25 98 60 52 55 25 मा तपाईँहरूले यो वसाईमा गीत रोज्न सक्नुहुनेछ। कार्यक्रम प्रस्तुतामा श्री आयुष सिंह तामाङ अनि साथमा यति बेला प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ अनि साथमा प्रोग्राम सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले यति बेला यो दिउँसोको समयमा हेलम्बा एफएमलाई सुन्दै हुनुहुन्छ। विभिन्न गाउँ बस्ती विभिन्न काम कार्य व्यस्तताका बावजुदसँगै यति बेलाको समयमा साइटमा रेडियो अन गर्दै काम गर्दै हेलम्बा एफएम सुनिराख्नु भएको छ र आज पनि हामी यहाँहरूसँग मिठो कुराकानी गर्दै यहाँहरूको फोन कल लिने हामीले जमर्क गरिएको छ र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ। म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर दर्शन नमस्कार अनि लासु फ्याफुल्ला निर्जलाजी बोल्दै हुनुहुन्छ। हजुर निर्जलाजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
1: एक दिन त पुगिसक्यो हजुर। मेरो त मजाले सुतेको त भर्खर बिग्रिसै फोन गरेको फोन पनि लागिहाल्यो भनौँ है।
0: ओहो भनेपछि यस्तो गर्मीमा पनि तपाईँ निदाउनु भइदिएको?
1: अनि के भन्नु त हो, घाम लागिरहेछ कस्तो बिहानदेखि घाम चर्को छ।
0: हजुर हजुर पक्कै पनि चर्को घाम छ। अब यस्तो गर्मीमा अब एक निन्द्रा निदाइसक्नु भएको छ भन्नुभएको छ अनि आरामै हुनुहुन्छ नि है?
1: एकदम सन्चै आरामै छ। अनि हजुरलाई सन्चो बिसन्चो कस्तो हुनुहुन्छ? आरामै त होला नि भने आशामा छु है।
0: हजुर एकदमै पक्कै पनि तपाईँहरू पनि सन्चै नै हुनुहुन्छ। अब तपाईँहरू स्वस्थ व्यस्त भइसके पछाडि अब हामी पनि एकदमै स्वस्थ रहनु पर्यो, व्यस्त रहनु पर्यो, सुरक्षित रहनु पर्यो नि होइन र? ओके ल ठिकै छ। अनि आजको यो बाँकी दिनलाई कसरी बिताउने योजना बनाउनु भएको छ?
1: आजको दिन चाहिँ अब यसो पसलतिर गइन्छ अनि त्यतिकै बितिन्छ भनौँ है।
0: हजुर पसलतिर जानुहुन्छ है?
1: ल
0: हुन्छ। कार्यक्रममा जोडिनु भएको छ अनि आज कुन गीत रोजाईमा पार्न चाहनुहुन्छ? हजुर बौद्ध नयाँ बस्ती है। ओके ल हामी गीत राख्छौ। गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद।
1: थ्याङ्क यू। अनि राघव सरलाई अनि वरदान नानालाई पनि अनि मेरो घर फ्यामिलीको लागि अनि साथी सम्पूर्णलाई सबैले भन्दैछु
0: है। ओके बाबाई साथी हुनुहुन्थ्यो यति बेला निर्जला वाइबा हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभएको थियो काभ्रेबाट। सो उहाँलाई पनि धन्यवाद छ। मिठो गीत रोजिसक्नु भएको छ। सो गीतलाई समर्थन जनाउनका लागि नम्बर 98 60 52 55 25 तपाईँहरूले आजको यस अवसायमा समर्थन जनाउनका लागि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र हामी मंगलबारको बुधबारको बसाईमा छौ। बुधबारको बसाईमा पहिलो मित्रले गीत रोज्नुहुन्छ भने अन्य तीनजना साथीले रोज्नु भएको गीतलाई नै समर्थन जनाउनु पर्ने हाम्रो कार्यक्रमको मान्यता रहेको छ र कार्यक्रमको नियम पनि हो। र समर्थन जनाउन चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। र यति बेला भने कोही साथी समर्थनको लागि हुनुहुन्छ, म उहाँलाई स्वागत गर्दछु। हजुर नमस्कार।
2: हजुर
0: नमस्कार। हजुर गुड आफ्टरनुन। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: यो काभ्रे रजबास रोसी मोहरबाट विष्णु तुम सिंह मगर बोले भन्नुहोस्
0: है। हजुर काभ्रेबाट विष्णु तुम सिंह जी बोल्दै हुनुहुन्छ?
2: एकदम
0: हजुर। विष्णुजी के गर्दै हुनुहुन्थ्यो यति बेलाको समयमा?
2: समय बसी बसे भन्दै हजुर खाना साना खाइ गरी टक्क प्रोग्राम सुनेर बसेको भन्नुहोस्।
0: हजुर खाना खानु भयो, मजाले सुन्दै हुनुहुन्छ है?
2: एकदम एकदम हजुर।
0: ल ओके अनि आरामै हुनुहुन्छ नि? ल ठिकै छ। अनि सुनाउनुहोस् आज भोलि दिनहरू कसरी व्यतीत गर्दै हुनुहुन्छ? के कामको सिजन छ? के कामहरू चल्दैछ गाउँघरमा?
2: हिजो आज अब यो मकै भात्ने काम मार मार भन्नु पर्यो अनि त्यो हल्का फुल्का लसुन सिमिका रोपिन्छ भन्नुपर्छ।
0: ओहो जेस भनेपछि आज भोलि हरियो कुराहरू रोप्ने कामहरू चल्दैछ? ओके ल अनि आज बाँकी दिनलाई कसरी बिताउने योजना बनाउनु भएको छ नि?
2: आज चाहिँ अब हजुरलाई अहिले नै भनिसकेँ मैले, अहिले के भन्दाखेरि आज ढोर काटेर ढोटे फन्काउँछ फन्काउनु पर्ने रहेछ भन्दै कार्यक्रमले आज त्यसै छ है
0: हजुर. ओके ल ठिकै छ, कार्यक्रममा कल गर्नुभयो एकदमै खुसी लाग्यो. साथीले मिठो गीत रोज्नु भएको छ, त्यो गीतलाई समर्थन जनाउन सक्नुहुनेछ है? हजुर आज रोज्न पाउनुहुन्न, आज पहिलो मित्रले गीत रोज्नु भएको छ, तपाईँले चाहिँ समर्थन जनाउनु पर्ने हुन्छ, साथीहरू सम्झिनु पर्ने हुन्छ.
2: धेरै धेरै सम्झना, आजको दिन शुभ रहोस्, आजमा त होइन दिनलाई शुभ रहोस् भन्छु होइन.
0: हजुर धन्यवाद.
2: त्यसपछि अनि साथी पहिला पहिला आउने साथीहरूलाई पनि गुड आफ्टरनून, आज दिन शुभ रहोस्, आजमा त होइन दिनमा शुभ रहोस्. अनि साथीले राम्रो राम्रो गीत रोज्नु भएको त उहाँले चाहिँ रोज्नु भएको गीत हामीले पनि सुन्न अवश्य पनि पाइन्छ भन्ने आशा गर्दछु.
0: ओके बाई, साथी हुनुहुन्थ्यो विष्णु तुमसिंह मगर हुनुहुन्थ्यो है, यति बेला हामीलाई फोन गर्नु भएको थियो, उहाँले पनि काभ्रेबाट नै हुनुहुन्थ्यो. र यसै गरी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ श्रोता. पहिलो मित्रले मिठो गीत रोज्नु भएको छ, त्यसै गरी तपाईँहरूले पनि यस्तै मिठो कुराकानी गर्न सक्नुहुनेछ साथीको गीतलाई समर्थन जनाउनका लागि है. र यो आज हामी बुधबारको बसाइमा छौं, अरू बेलामा पनि हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्ने सुनाउने बजाउने अनि मिठो कुराकानी सँगसँगै रमाइलो गर्ने गर्छौ. र आज पनि हामी तपाईँहरूको फोन कल लिँदैछौ, तपाईँहरूको रोजाइमा रहेका गीत अनि समर्थनका गीतहरूलाई हामीले समावेश गर्दै रमाइलो गर्ने गर्छौ. यो दिउँसोको समय छ, एकदमै चर्को घाम लागिरहेको छ, र पनि धेरैजना श्रोता साथीहरू यति बेला आफ्नो काम कार्य व्यस्ततातिर व्यस्तता नै हुनुहुन्छ, र पनि तपाईँहरूले प्रोग्राम सुनिराख्नु भएको छ. तपाईँ जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ, तपाईँ सम्पूर्ण श्रोता महानुभाव हरूले पनि हाम्रो यस बसाइमा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ. कार्यक्रममा कल गर्नका लागि नम्बर छ 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला. अहिलेको लागि भने गीत राख्ने बेला भएको छ, एकदमै मिठो गीत छ, गीतपछि आउनेछौ तपाईँहरू भने हेल्लम्बा एफएम सुन्दै गर्नुहोला.

एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ हेलम एफएम 89.6 मेगाहर्ट्ज कार्यक्रम टक टु हेलम सुन्दै हुनुहुन्छ. आज आजको यस अवसरमा तपाईँहरूले

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो कार्यक्रममा गीत रोज्नका लागि 9852555 को माध्यमहरू तपाईँहरूले कार्यक्रममा गीत रोज्न पाउनुहुनेछ अनि मजाले गीत रोज्दै साथीहरूलाई पनि सम्झन सक्नुहुनेछ। है श्रोता, 9852555555 कल गर्दै यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, हाल खबर एकदमै ठिकै छ, तपाईँको के कस्तो छ सुनाइदिनुहोस्।
1: मेरो पनि राम्रै छ, ठिकै छ। अचल भोलि बर्खाको सिजन छ होइन, कहिले गरिम हुन्छ, कहिले पानी आउँछ, कहिले भलझडी आउँछ, त्यस्तै त हुनु भाइ आज भोलि।
0: हजुर हजुर, एकदमै समग्रमा सबै ठिकै छ। भर्खर भर्खर अब वर्षा गएको छ भनौँ केही समयको लागि, एकदमै मौसमहरू खुल्ला हुँदै आएको छ।
1: हजुर हजुर,
0: ओके ल, अनि के छ खबर सुनाउनुहोस् त, धेरै दिन पछि कार्यक्रममा जोडिनु भएको छ।
1: खबर ठिकै छ भाइ, खेतीपातीको धन्दा मन्दा सिक्यायो, मकै सकै केलाउने, रेडियोहरू सुन्ने, मकै खन्क्याउने, अब यहाँ तोरी सोरी छर्ने, त्यो यस्तै छ अचेल भोलि।
0: हजुर हजुर, भनेपछि जोस गाउँघरमा तोरी छर्ने कामहरू चल्दैछ है।
1: हजुर, मटरको सार लगाउने, तोरी लगाउने, सिमीहरू लगाउने, यही छ भाइ आज भोलि।
0: ओके ल ठिकै छ, अनि सुनाउनुहोस् अब आज यो बाँकी दिन, अब पक्कै पनि चर्को चर्को घाम छ, यो दिनलाई बाँकी दिनलाई कसरी व्यतीत गर्ने योजना बनाउनु भएको छ?
1: घाम त दुई दिन नबजिकन बाहिर निक्लिनु सकिँदैन भाइ, भित्रैको धन्दा गर्ने, रेडियो सुन्नु, बस्ने, त्यही हो।
0: हजुर हजुर, पक्कै पनि घाम अर्को साइडतिर नपुगुन्जेलसम्म दायाँ बायाँ लाग्ने कुरा भएन।
1: हजुर, देशकै घाम छ क्या आज, हिजो आज दुई तिन दिन भयो होइन।
0: हजुर हजुर, एकदमै
1: एकदम कडा घाम छ यहाँ आज अचेल भोलि यहाँतिर।
0: ओके ओके, पक्कै पनि सबै ठाउँमा त्यस्तै नै छ आज भोलि त, अब दुई चार दिन जति भयो, अब यो पानी रोकेपछि चाहिँ घाम एकदमै चर्को रूपमा लाग्न थालेको छ र लागेको छ भनौँ न।
1: हजुर हजुर,
0: ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ आज? हजुर, कार्तिके पूर्णेको मेलैमा है,
1: छेतारा महादेवको मन्दिरमा दर्शन गर्नु म आएको भन्ने।
0: ओके ल हुन्छ, हामी गीत राख्छौ, गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: विशेष तपाईँलाई, हाम्रो टेक्निसियन मित्रलाई, अनि साथीहरूमा यता फर छिमेकी घर परिवार जो जतिले सुनिराख्नु भएको छ उहाँहरू सबैलाई, साथीहरूमा विजय सापकोटा, अमृत तामाङ, कृष्ण परियार, रमजना थामी, शरद चाबलिङ, मखमली ठकुरी गिरी, अनि जीवन तामाङ, पर्साको पदम छेत्री, अनि सम्पूर्ण साथीहरू जहाँ जहाँ बसेर रेडियो सुनेर बस्नु भएको छ उहाँहरू सम्पूर्ण साथीहरूलाई, कोही बिमार हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना गरौँ, अलिकति होसियार गरेर हिँड्नुहोला, बाढी पहिरोको सिजन छ, पानीहरूमा सबै भल पसेर दूषित भएको छ, पानीहरू पताएर पिउनुहोला, गाह्रो नमान्नुहोस् पानी पताउन, अनि बाटो हिँड्दा यो काम गर्दाखेरि पनि अलिक होसियार गर्नुहोला, सुक्खा पहिरोहरू झर्न सक्ने, घाँडी झाडीहरू तिरबाट सापहरू निस्किन सक्ने सम्भावना धेर हुन्छ अचेल भोलि। अनि हामीहरूले सदा सर्वदा चाहिँ जीवनजल, सकेसम्म जीवनजल पानीहरू, कागती पानीहरू पिउने गरौँ भन्छु, र आउँदै गरेको विजय दशमीको सम्पूर्ण मेरो साथीहरूलाई हार्दिक शुभकामना, मङ्गलमय शुभकामना भन्छु। अनि भोटे कोसीमा जो जतिले भोटे कोसीको बाढी पहिरोमा जो जतिले सादत प्राप्त गर्नुभयो उहाँहरूको लागि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु, जो जति जीवित हुनुहुन्छ उहाँहरूको लागि हार्दिक संवेदना व्यक्त गर्छु, खुसी रहनुहोस्, सुखी रहनुहोस्, त्यस्तै हो, हामी पनि जानुपर्छ, बाउ गए, आमा गए, मामा गए, माइजू गए, हजुरआमा गए, हजुरबा गए भन्दा भन्दै हाम्रो पनि जानी पालो आउँदैछ, आउँछ, बाटो त्यही हो, दुःख नमान्नुहोस्, सबैको त्यस्तै हो, जति लेखाजोखा छ त्यति बस्नु पाउँछ, लेखाजोखा बाहेक हामी बस्न पाउँदैनौँ, इच्छा लागेर पनि लेखाजोखा भन्दा तल हामी जाउँ भनेर पनि हामी जान पाइँदैन, यस्तो दुःख नमानौ भन्दै छुट्टी
0: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो, यसको धेरै धेरै धन्यवाद छ, हामीलाई फोन गर्नुभएको थियो, जीवन सहयात्रीजी हुनुहुन्थ्यो है यता काभ्रेबाट, र उहाँलाई पनि धन्यवाद छ, र समर्थन जनाउनका लागि पनि तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ श्रोता है, साथीले गीत रोजिसक्नु भएको छ, समर्थन जनाउन चाहनुहुन्छ भने 9852555555 कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला, यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
2: नमस्ते हजुर, दाई हजुर
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म हरिबाट धनमाया तामाङ।
0: हजुर, हरिबाट धनमाया तामाङ है।
2: हजुर
0: हजुर, धनमाया जी के गर्दै हुनुहुन्छ यो समयमा तपाईँ?
2: यतिखेर घरतिर यसो धन्दा बन्द गर्दैछु दाई, अनि हजुरको प्रोग्राम सुन्दैछु है।
0: हजुर, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि है? हजुर, हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि आज बाँकी दिनलाई कसरी बिताउँदै हुनुहुन्छ?
2: आज अब त्यस्तै हो, घरतिरै पछि बसायो, अनि यताउता अब त्यस्तै हो, घरतिर काम गर्ने
0: काम गरिन्छ, घर आइसी कामहरू है।
2: हजुर,
0: ओके, ल हुन्छ। कार्यक्रममा जोडिनु भएको छ साथीले, मिठो गीत रोज्नु भएको छ, सो गीतलाई तपाईँले समर्थन जनाउन सक्नुहुनेछ।
2: सर्वप्रथम दादा हजुरलाई है।
0: हजुर, धन्यवाद।
2: अनि गीत रोज्ने दादालाई, अनि टेक्निसन हुने दादा हजुरलाई, अनि एलम्बु होली मेटलाई, अनि मलाई धनमाया भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्न चाहन्छु।
0: भन्दै छुटिन्छ है त। ओके, साथी हुनुहुन्थ्यो यति बेला धनमाया तामाङ हुनुहुन्थ्यो, यता हरिबाट हुनुहुन्थ्यो है, यता साँगा चोक छेउछाउबाट उहाँले कल गर्नुभयो, सो धेरै धेरै धन्यवाद छ। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा कल गर्नका लागि, नम्बर छ एकदमै खुल्ला तपाईँहरूको लागि, 9860525525 कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने साथीले रोज्नु भएको गीत र समर्थन भएको गीतहरू बजाउँछौ, गीतपछि फेरि पनि आउनेछौ तपाईँहरू भने हेलम्बा FM सुन्दै गर्नुहोला।

0: एकदमै मिठो अनि रमाइलो यो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, कार्यक्रममा गीत रोज्नका लागि 9860552525 सो नम्बरमा कार्यक्रममा कल गर्नुभयो भने तपाईँहरूले आफूले मनपर्ने गीत रोज्न पाउनुहुनेछ श्रोता। र आज बुधबारको बसाईमा छौ, बुधबारको बसाईमा पहिलो मित्रले गीत रोज्दै हुनुहुन्छ भने अन्य तीनजना साथीहरूले साथीहरूको रोजाइमा रहेका गीतहरूमा समर्थन जनाउनु पर्ने हुन्छ। र त्यसको लागि चाहिँ नम्बर छ 9860552525 सो नम्बरमा कल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा कल गर्दै पनि आउँदै गर्नुहोला, यही कामना व्यक्त गर्दछु। र यति बेला पनि कोही साथी लाइनमा जोडिसक्नु भएको छ र म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो, नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोटेचोरबाट राज थिङ बोल्दै हुनुहुन्छ है? हजुर। राजजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर, बसी बसाई गर्दै हुनुहुन्छ। भोटेचोरतिरको नयाँ नौलो खबरहरू के छ सुनाइदिनुहोस्। हजुर, चरको घाम लागिरहेको छ है? ओके, ल अनि आज यो बाँकी दिनलाई कसरी बिताउँदै हुनुहुन्छ तपाईँले? बसी बसाइ नै हो है? ओके, ल अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ तपाईँ? हजुर, हिन्दी कुन मुभीबाट भन्नुभयो? गजुरी भन्नुभयो? गजमी है?
1: हजुर।
0: ओके, ल हुन्छ, हामी गीत राख्नेछौँ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर, धन्यवाद। ओके, बब्बाई साथी हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभएकोमा, राजजीलाई धेरै धेरै धन्यवाद छ। सो उहाँले पनि हिन्दी मुभीबाट रहेको, गजमी मुभीबाट रहेको गीत रोजाइमा पार्नु भएको छ। र यसै गरी सो गीतलाई समर्थन जनाउनका लागि यति बेला समर्थन जनाउनका लागि कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
2: नमस्कार दाइ।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, एकदमै सन्चै आरामै छु भन्नुपर्छ। अनि तपाईँले के कस्तो हुनुहुन्छ सुनाइदिनुहोस्। ओके, ल अनि उदयपुरतिरको नयाँ नौलो खबरहरू के छ, कतिको गर्मी छ आज?
2: आजको मौसम भन्नुपर्दा बिहानदेखि टाढाको घाम लागिरहेको छ, गर्मी धेरै छ भन्नुपर्छ।
0: हजुर, म लगायत हाम्रो यता चौतारातिरको खबर पनि एकदमै ठिकै छ, यतातिर पनि सरको घाम लागिरहेको छ, अलिअलि भए पनि शिरशिर बतास चलिरहेको छ, सबै ठिकै छ भनौ न है। ओके, अनि आज बाँकी दिनलाई कसरी बिताउँदै हुनुहुन्छ? हजुर, बसी बसाई घरैसी कामहरू है? ओके, ल हुन्छ, कार्यक्रममा कल गर्नु भएको छ, साथीले मिठो गीत रोज्नु भएको छ, यहाँले समर्थन जनाउन सक्नुहुनेछ है? हजुर, धन्यवाद।
2: म शेर्का अनि साथीहरू भन्नुपर्दा सन्दीप भर्का, राजनी मगो, शरणाली मगो, अनमल छेत्री, बिन्दु कुरिया, निगत सिंहलाई हुन्छ, जिनका तामलिङ, जीवन फादुन, कृष्ण तामाङ, लिम्बु विजय, सुरक्ष राई हुन्छ, राई पिके राई, करिना गुरुङ, मलाई हिमा तामलिङ, चिन्नाने नचिन्नाने, विशेष गरी नाम जुटेकी सम्पूर्ण साथीहरूलाई धेरै धेरै सम्झना भन्दाखेरि।
0: ओके, बाई साथी हुनुहुन्थ्यो मुना चामलिङ राई हुनुहुन्थ्यो यता उदयपुरबाट। सो धेरै धेरै धन्यवाद समीनाजीलाई पनि, आजको दिन एकदमै शुभ रहोस् यही कामना व्यक्त गर्दछु। र यसै गरी समर्थन जनाउनका लागि अर्को साथी लाइनमा जोडिनु भएको छ। हजुर नमस्कार।
3: हेलो हजुर, नमस्ते।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: पर्सा जिल्लाबाट पदम छेत्री हो।
0: हजुर पदमजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
3: यो समयमा ठ्याक्कै म अनलाइनबाट हेलेम्बु एफएम मिडिया सुन्दैछु है त।
0: हजुर, प्रोग्राम सुन्दै हुनुहुन्छ, अनि के छ पर्सातिरको नयाँ नौलो खबर?
3: वर्षातिरको नयाँ नौलो खबर, बिस्तारै बिस्तारै गर्मी जाँदैछ, जाडो प्रवेश हुँदैछ है त।
0: हजुर हजुर, जाडो प्रवेश गर्ने क्रम आउँदैछ।
3: हजुर हुँदैछ, गर्मी जाँदैछ।
0: ओके, ल अनि आज यो बाँकी दिनलाई कसरी बिताउँदै हुनुहुन्छ?
3: बाँकी दिनहरू त अब मिडियामा कल गरेर नै दिन बित्छ है त। आज भोलि
0: प्रोग्रामहरू सुन्ने, कल गर्ने, सहभागी जनाउने है।
3: हजुर पक्कै पनि
0: हस्। हुन्छ, कार्यक्रममा कल गर्नु भएको छ साथीले, मिठो गीत रोज्नु भएको छ, यहाँले समर्थन जनाउन सक्नुहुनेछ।
3: सबभन्दा पहिला सुरुमा हजुरको लागि
0: होइन, हजुर धन्यवाद,
3: अनि मेरो फ्यामिली मेम्बर्सको लागि, अनि मेरो आफन्त साथीभाइहरूको लागि यति गरौँ।
0: ओके, ल कार्यक्रममा फोन गर्नुभयो, धेरै धेरै धन्यवाद छ। साथी हुनुहुन्थ्यो हामीलाई यति बेला फोन गर्नुभएको थियो पदम छेत्री, उहाँलाई पनि धन्यवाद छ। र हामी कमेन्टतर्फ लाग्छौं, साथीहरूको कमेन्टहरू पनि धेरैभन्दा धेरै कमेन्टहरू पनि बाँकी नै छ। र यति बेला कोही साथी समर्थन जनाउनका लागि कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट मायाजी बोल्दै हुनुहुन्छ है? हजुर मायाजी, के गर्दै हुनुहुन्छ यो समयमा तपाईँ?
4: यतिखेर धेरै गर्मी न गर्मी छ, हजुरहरूको प्रोग्राम सुन्दै बसिरहेको भन्नुपर्छ।
0: हजुर सरको घर एकदमै घाम छ, गर्मी छ, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है?
4: हजुर हजुर।
0: ल अनि आरामै हुनुहुन्छ नि तपाईँ?
4: हजुर।

सम्झनालाई भन्नुभएको छ, धन्यवाद छ शुक्रराजीले पनि। अनि गुड आफ्टरनुन, मिस यु अल माई रिलेटिभ्स फ्रेन्ड, हेभ अ गुड डे भन्नुभएको छ। मिना चामलिङ हुनुहुन्छ, सो धेरै धेरै धन्यवाद छ मिनाजीलाई पनि। अनि अर्को साथीको कमेन्ट छ, हेलो हाई झुर्ले, गुड आफ्टरनुन दाई हजुर, इट्स मी अम्बिका मगर फ्रम उदयपुर, राइट नाउ युईबाट ड्युटी गर्दै प्रोग्राम सुन्दैछु भन्नुभएको छ। र अपकमिङ सङ डेडिकेट टु डियर रमेश र मगर, अङ्कल अन्जान थुलुङ, भूमिका राई, रञ्जना लिम्बु, त्यसै गरी विमला राई, सिन्धुली दिल्सा राई, अस्मी बगर, दिलो सानो याम्फु, अनि त्यसै गरी समर राई, अनि साबित्र राई, निरु थुलुङ, अनिता नखोक, अनि उषा किराना बान्तुवा एण्ड माई फ्रेन्ड, स्पेसली मेरो उदयपुरमा रहनुहुने सम्पूर्ण मेरो घर परिवारमा मिठो माया मिठो सम्झना टेक केयर भन्दै सुटिन्छु भन्नुभएको छ। धन्यवाद छ अम्बिकाजीले पनि। अनि लेख्नु भएको छ मिस्यु भन्नुभएको छ अनिता नोखोक, सो धन्यवाद छ उहाँले पनि। अनि शिवारो नमस्कार आरजी सर, हजुर आरामै हुनुहुन्छ, प्रोग्राम सुन्दैछु है त हामी पनि भन्नुभएको छ। यति बेला साथीहरू सम्झिनु पर्दाखेरि अप्सरा खड्का, सुमिना कन्दङवा, सुनिता भण्डारी, अप्सरा भुजेल, अप्सरा थापा, सुस्थानी भुजेल, अनि त्यसै गरी अप्सरा बस्ने, रञ्जिता मल्ल, सम्झना सुनुवार, श्रीजुला सापकोटा, कल्पना साम्पाङ, विनिता गिरी, सरिता मन्जु, विनिता सविता, रूपा श्रीराज, टीकाराम हीरा, भरत लगायत सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन चाहन्छौ कि बाई भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। र त्यसै गरी अर्को साथीको प्रोग्राम छ, हेलो दर्शन, नमस्ते, नमस्कार हजुर, आज पनि हजुरहरूको आत्मीय प्रोग्राम सुन्दैछु, यी त हो नि हजुरहरूलाई माया गर्ने अतिर कान्छु अन्जान राई भन्नुभएको छ। घर उदयपुरबाट साथीहरू सम्झिनु पर्दा उस किरण बान्तुवा, त्यसै गरी मन कुमारी कान्छी कुलुङ, अनि दीपा मगर, काली कमला लिम्बुनी, मिडिया प्रेमी निर्मला वार्णेम, राज घले मगर, सुनिम शेर्पा, मिसिङ रेवाद, रमला साम्पाङ, अस्मिता राई, अनि त्यसै गरी सबै सबैको लागि है त भन्नुभएको छ। अतीत अन्जानजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि लेख्नु भएको छ, हेलो नमस्कार हजुर, आरामै हुनुहुन्छ, के छ हजुरहरूको खबर, प्रोग्राम सुन्दैछु उपघरबाट, मनको साथी जीवन कार्की भन्नुभएको छ, कामतिरै बिजी छु, कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीहरूलाई सम्झेको छु है भन्नुभएको छ। जीवनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि हेलो मिस यु अल भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। सन्ध्या लिम्बू हुनुहुन्छ, अनि जसबिन मगर्ने हुन्छ, नमस्ते हजुर, प्रोग्राम सुन्दैछु है पोखराबाट भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि अर्को साथीको कमेन्ट छ, हेलो दाई नमस्ते, नमस्कार, म पनि प्रोग्राम सुन्दैछु, बतासे बाटो सिमरिका भन्नुभएको छ, के छ हजुरको खबर, सम्झिनु पर्दा फर्स्ट हजुरको लागि, टेक्निसियन मित्रको लागि, अनि फ्यामिली घर सबैजनाको लागि भन्दैछु, टिन्छु भन्नुभएको छ सिमरिका थापाजीले पनि, धन्यवाद छ। अनि हेलो नमस्कार हजुर, म तिनजोरी मिडिया ग्रुपको सदस्य तेह्रथुमबाट कमल श्रेष्ठ भन्नुभएको छ, यस कार्यक्रम मार्फत अब बज्ने गीतहरू सुनाउनु पर्दा साथीहरूमा देव बास्कोटा, मनोज भुजेल, सुचे आरती लिम्बु, लोकेन थेग्लेन लिम्बु, राजन खतिवटा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी प्रेमी निर्मला वानेम, फूलमाया आंखेवा लिम्बु, टीकाराम सुनवार, मेनुका मुखिया लगायत अल फ्रेण्डको लागि भन्नुभएको छ, कमलजीलाई पनि धन्यवाद छ। अनि लासुदाई हजुर, म पनि प्रोग्राम सुन्दैछु, धनुमाया लामा भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ उहाँले, हेलो नमस्कार, सुन्दैछु शंखुवा सभाबाट, मन कुमारी कान्छे गुलुङ, र मिस गर्नुपर्दा प्रतिमा स्पर्शी, अतीत अन्जान राई, उर्मिला राई, एलिसा बान्तौवा, अन्जीव बान्तौवा राई, अनि शंकर दाहाल, अनि बोके दारी, रत्नबहादुर थापा, सागर पुमा राई भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि मिस यु टु अल माई फ्रेण्ड भन्नुभएको छ सृजना मुखिया, धन्यवाद छ उहाँले पनि। अनि दर्शन नमस्कार, म टीकाराम सुनवार, तीनजोरी मीडिया ग्रुपको मेम्बर, रामेछाप घर भई हाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु भन्नुभएको छ। र साथीहरू सम्झिनु पर्दा सुनकन्दङवा, मीडिया प्रेमी निर्मला वानेम, अञ्जना सुनवार, त्यसै गरी जीवन सुब्बा, लक्ष्मण मगर, शर्मिला स्वरूप मगर, अनि पलपल प्रकाश सिंह, अनि त्यसै गरी तिलकको लागि सुमन, सुची पुची बिनु,
कमला मुखिया, भूमिका राई मुखिया, त्यसै गरी मोना मुखिया, देव बास्कोटा कमल, अभागी सिम्पल, कमला रमला, अभिरमान, त्यसै गरी रामलाल सुमन लगायत सबैजनालाई भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि त्यसै गरी लेख्नु भएको छ, हेलो दाई नमस्ते, म पनि प्रोग्राम सुन्दैछु है त काभ्रेबाट भन्नुभएको छ। प्रतिमा तामाङ हुनुहुन्छ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ, सो धन्यवाद छ है। र अब भने हामी कार्यक्रमबाट बाहिरिनुपर्ने बेला भइसकेको छ श्रोता। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि यो समयमा हामीलाई प्रोग्राम सुनेर बस्नु हुने अनि कल लगाउनु भयो, कल उठेन र कल लागेन भनेर उदास चाहिँ नहुनुहोला। भोलिको समयमा कल अवश्य लाग्नेछ, कल ट्राई गर्न भने कहिले पनि नभुल्नुहोस्, यही कामना व्यक्त गर्दछु। अनि यो दिउँसोको समयमा हामी सँगसँगै फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइलो कमेन्ट गर्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूप्रति हार्दिक आभारसँगै धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि कमेन्ट गर्नुहुने साथीहरूलाई पनि धन्यवाद छ। अनि घण्टको अवधिभर हामीसँगै सहयात्रा गर्नुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत सबै सबैजनामा धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको व्यवसायबाट भने म कार्यक्रम प्रस्तोता आइसिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: minute. Just a minute. We will return back.
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बस्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
9: Lumbuya FM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம். के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौं, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: सेवा बुक स्टोर, चौतारा 5, सिन्धुपाल्चोक।
4: हाम्रा सेवाहरू:
5: स्टेशनरीका सम्पूर्ण सामानहरू,
4: फोटोकपी प्रिन्ट,
5: कलर प्रिन्ट,
4: पीवीसी आईडी कार्ड,
5: सबै प्रकारका खेलकुद सामग्रीहरू,
4: सबै तहको तथा विभिन्न पुस्तकहरू,
5: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
4: ट्रफी,
5: मायाको चिनो,
4: मेडल,
5: फ्रेम,
4: जर्सी सेटहरू तथा प्रिन्ट,
5: सब्लिमेसन प्रिन्ट,
4: जर्सी प्रिन्ट,
5: कस्टमाइज्ड कप प्रिन्ट,
4: मेटल फोटो प्रिन्ट,
5: प्रोप्राइटर
4: प्रकाश श्रेष्ठ,
5: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
4: कन्ट्याक्ट नम्बर 9841924274।

0: है मित्र, यहाँले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: अबै किन हुनु नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849213727।
5: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिवाद्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
6: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
5: हो, संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
7: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
5: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
8: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
5: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: Mind check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। फर्जी मत हालेको आरोपपछि कांग्रेस सिन्धुपाल्चोक 2 को क्षेत्रीय अधिवेशन स्थगित। बाढ़ी पहिरोबाट 35 जनाको मृत्यु, 15 जना घाइते। 40 माइक्रो भन्दा पातला प्लास्टिक झोलामा प्रतिबन्ध, पूर्ण कार्यान्वयन गर्न सर्वोच्चको परमादेश। यो वर्षको दशैंमा नयाँ नोट साट्न पाइने। कञ्चनपुरको चोदार दोधारा चाँदनी झोलुङ्गे पुलबीच भागबाट चुडियो। स्वास्थ्य सुधारका लागि अमेरिकाबाट 20.7 मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय। चाडपर्वको मुखमा चीनसँग 3 वटै नाका ठप्प, व्यापारीलाई सासी, उपभोक्तालाई महँगी। पाइलटहरूको विवादले फ्लाइ दुबईको विमान आपतकालीन अवतरण र चीनमा नेपाली तेकान्दो टोलीको उत्कृष्ट प्रदर्शनी। सिन्धुलीमा जीप दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। घाइते हुनेमा काभ्रे प्लाञ्चोक बेथान्चोक गाउँपालिका 28 वर्षीय रोमबहादुर योञ्जन, 21 वर्षीय मीना माया तामाङ, 56 वर्षीय दुर्गबहादुर योञ्जन, 43 वर्षीय धनबहादुर योञ्जन, 45 वर्षीय प्रेम योञ्जन, 30 वर्षीय दिनेश योञ्जन र 20 वर्षीय अनिल योञ्जन र 52 वर्षीय टेकबहादुर थिङ रहेका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका 3 गणेशथान स्थित बीपी राजमार्गमा बा प्रसन्न 101-3497 नम्बरको जीव अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल खसेर दुर्घटनामा परेको हो। आज बिहान 8:30 बजे काभ्रे प्लाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका 8 जनाको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। जीपका चालक काभ्रे प्लाञ्चोकको बेथान्चोक गाउँपालिका 3 का 26 वर्षीय नारायण बस्नेत सकुशल रहेका छन्। गृह मन्त्रालयले विभिन्न 6 जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओको सरूवा गरेको छ। मन्त्रालयले 5 सहसचिव र 3 उपसचिवको सरूवा गर्दै सीडीओमा पदास्थापन तथा सरूवा गरेको। जस अनुसार सहसचिवमा एवं रामेछापकी प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुवरको गृह मन्त्रालयमा सरूवा गरिएको छ। रामेछापमा भने प्रमुख जिल्ला अधिकारी तोकिएको छैन। यस्तै प्युठानको प्रजीय रहेका शान्ति राज पर्साईले जिल्ला प्रशासन कार्यालय सिराहाको प्रजयमा सरूवा गरिएको छ। यसै गरी गृह मन्त्रालयमा रहेका सहसचिव मोतीराम सापकोटालाई जिल्ला प्रशासन कार्यालय गुल्मीमा पदास्थापन गरी प्रजय बनाएको छ भने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रजय रहेका जनार्दन गौतमलाई गृह मन्त्रालयमा सरूवा गरिएको छ। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा लगाएको प्रतिबन्ध देशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई सरकारका नाममा परामर्श जारी गरेको छ। आज सार्वजनिक गरिएको फैसलाको पुनर्पाठमा अदालतले प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ तथा स्वास्थ्य वातावरणमा बाँच्न पाउने मौलिक हकसँग जोड्दै प्रतिबन्ध कार्यान्वयनका लागि राज्यका स्रोत साधन परिचालन गर्न आदेश दिएको हो। सर्वोच्च अदालतको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। न्यायाधीशहरू हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलामा सरकारले लगाएको प्रतिबन्ध कार्यान्वयनमा ढिलाइ भएको भन्दै त्यसलाई प्रभावकारी बनाउन विस्तृत निर्देशन समेत दिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन 2 दिन पर सारिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गरेर महाधिवेशन 2 दिन पर सारिएको जानकारी दिएको हो। यसअघि असोज 16 गतेबाट शुरू गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा हुने भएको छ। यो वर्षको दशैं र तिहारका लागि नयाँ नोट साट्न पाइने भएको छ। नागरिकहरूले चाडपर्वको अवसरमा राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका हुन्। विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोकेर नयाँ नोट वितरण नगरे पनि साट्न आउने नागरिकका लागि त्यो सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार नागरिकले आफूलाई पाएको पर्ने बैंक तथा वित्तीय संस्थामा शाखा मार्फत नयाँ नोट सठाई गर्न सक्नेछन्। कञ्चनपुरको दोधार चाँदनी झोलुङ्गे पुल बीच भागबाट चुडिएको छ। महाकाली नदीमा निर्माण भइरहेको झोलुङ्गे पुल बीच भागबाट चुडिएको हो। झोलुङ्गे पुलको बीच भागबाट चुडिएर नदीमा लत्रिएको छ। महाकाली नदीमा
पिलर धसिएपछि पुल चुडिएको स्थानीयले बताएका छन्। उक्त पुल करिब 25 वर्ष अघि निर्माण भएको थियो। पुल बीचभागमा चुडिएपछि आउजाउ बन्द भएको छ। 2058 सालमा निर्माण भएको 1000 बढ़ी मिटरको उच्च उक्त झोलुङ्गे पुल एसियाकै दोस्रो लामो पुलको रूपमा परिचित छ। विदेशको खबर। दुबईबाट तेल अभिवका लागि उडेको फ्लाइ दुबईको विमानको उडानका क्रममा आपतकालीन संकट संकेता पठाएपछि साउदी अरबको तबुक विमानस्थलमा अवतरण गरेको छ। विमानमा अपहरण भएको आशंका गरिए पनि पछि त्यसलाई अस्वीकार गरिएको द टाइम्स अफ इजरायलले जनाएको छ। इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त संचार माध्यमले विमानमा रहेका पाइलट बीच भएको विवादका कारण घटना भएको हुन सक्ने जनाएको छ। उडानका क्रममा विमानले शुरूमा अन्तर्राष्ट्रिय आपतकालीन संकेत स्क्वाक कोड 7700 पठाएको थियो। त्यसपछि विमानबाट 75,000 संकेत पठाएको थियो। अब खेलकुदको खबर। चीनको हाइनान प्रान्तको वानिङ शहरमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तेकण्डो प्रतियोगितामा नेपाली खेलाड़ीले उत्कृष्ट प्रदर्शन गर्दै 7 स्वर्णसहित विभिन्न पदक जितेको छ। सेप्टेम्बर 25 27सम्म जिङलोङ जोङ आओ स्पोर्ट्स स्टेडियममा भएको प्रतियोगितामा 18 सदस्यीय नेपाली टोलीले केरोगी र पुम्से विधामा प्रतिस्पर्धा गरेको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। चालिस माइक्रोन भन्दा पातला प्लास्टिक झोलामा प्रतिबन्ध पूर्ण कार्यान्वयन गर्न सर्वोच्चको परामर्श। यो वर्षको दशैंमा नयाँ नोट साट्न पाइने। कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गी पुल बीचभागबाट चुडियो। पाइलटहरू बीचको विवादले फलाई दुबईको विमान आपतकालीन अवतरण र चीनमा नेपाली तेकण्डो टोलीको उत्कृष्ट प्रदर्शन। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।

0: पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
4: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: सेवा बुक स्टोर, चौतारा 5, सिन्धुपाल्चोक।
6: हाम्रा सेवाहरू:
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
6: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
6: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
6: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
6: ट्रफी,
0: मायाको चिनो,
6: मेडल,
0: फ्रेम,
6: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
6: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
6: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
6: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
6: कन्ट्याक्ट नम्बर 9841924274।
7: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
8: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
7: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 98-41-51-67-84। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
9: लम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: गाउनुहोस् नगाउनु भए घर जानुहोस्
1: हो।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबलीको पर्खाईमा बस्नुभएका तपाईँ तमाम श्रोताहरूमा। कार्यक्रम सदाझै लिएर आज पनि यहाँको माझमा आइसकेकी छु। म कार्यक्रम प्रस्तुत अन्जु अनि त्यसै गरी प्राविधिक कक्षमा हुनुहुन्छ सदाझै मित्र राघव तामाङ हुनुहुन्छ अनि साथमा तपाईँ हामी त छँदै नै छौं होइन। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली यहाँहरूको रेडियो सेट, मोबाइल सेट, अनलाइन वेबसाइटसम्म गुन्जिसकेको छ। अपराह्नको समय छ, एकदमै घाम लागिरहेको छ, मजाले एकदमै गर्मी गर्मी महसुस भइरहेको छ। बिहान बेलुका चाहिँ अब हल्का फुल्का जाडो जाडो चिसो चिसो पस्न लागिरहेको छ है। एकदमै ख्याल गर्नुहोला आफ्नो पनि भन्छु अनि त्यसै गरेर साथमा हामीलाई पनि सुनेर साथ दिनुहोला है त। अनि यो अपराह्नको समयमा अनि खाजा नास्ता भयो कि भएको छैन भने लिनुहोला, भइसक्यो भने ठिकै छ है त साथीहरू। अबको एक घण्टा हामी तपाईँहरूकै बीचमा रहेर यो सफर गर्नेछौ, यात्रा गर्नेछौ। अबको एक घण्टा तपाईँ हामी बीचमा रहेर यो एक घण्टाको समयलाई बिताउनेछौ। आज पनि कार्यक्रममा तपाईँहरूकै हामी फोन कलहरू नै लिन्छौं अनि तपाईँहरूसँग मिठा रमाइला कुराकानीहरू गर्छौं अनि साथमा चाहिँ तपाईँहरूले नै राख्नुहुने ती विविध प्रतिभाहरू नै हामी चाहिँ राख्नेछौ है साथीहरू, सुन्नेछौ। आउन सक्नुहुनेछ सदा चाहिँ तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि हामीले नम्बर खुला गरेका छौं 0947-48-26-69 यहाँका लागि चाहिँ एकदमै नम्बर खुला छ। सो नम्बर हुँदै आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि यहाँहरू जोडिन सक्नुहुनेछ साथीहरू। अनि अनलाइन वेबसाइटबाट पनि तपाईँले सुन्दै हुनुहुन्छ भने तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ फोन गरेर। त्यसै गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत जति पनि जोडिएर विभिन्न ठाउँमा रहेर, विभिन्न जिल्लामा रहेर, विभिन्न देशमा रहेर एकदमै हामीलाई माया गरेर चाहिँ यहाँहरूले एकदमै कमेन्ट गर्नुहुन्छ होइन, कार्यक्रममा फोन पनि लगाउनुहोला अनि एकदमै माया गरेर सुनिदिनुहोला, सहभागिता जनाउनुहोला। विशेष कार्यक्रम प्रतिभा राख्ने भएको कारणले तपाईँसँग आफ्नो रचनाहरू छन् भने पनि तपाईँले लेखेर छोड्नुहोला, गजलहरू, मुक्तकहरू होइन, चुटकिलाहरू, तपाईँका ती रचनाहरूलाई पनि मैले चाहिँ स्थान दिनेछु, पढ्नेछु, वाचन गरिदिनेछु है त साथीहरू। 97-48-26-69 डाइरेक्ट तपाईँ फोन डायल गरेर आउनुहोला, नम्बर खुला गरेका छौ होइन। सो फोन डायल गरेर आउँदै गर्नुहोला। यति बेला चाहिँ कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीतद्वारा आजको लागि कार्यक्रमको ढोका उगार्छौ। गीतपछि पुनः उपस्थित हुनेछौ, कार्यक्रम सुन्दै गर्नुहोला।

हामीले कार्यक्रममा राख्यौं एकदमै मिठो सांगीतिक कौशली. सांगीतिक कौशलीपछि पुनः स्वागत गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ. होइन सौ प्रतिभाको डबली अब भने आउन सक्नु नै छ. व्यवसायमा आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि हामीले नम्बर खुला गरिसकेका छौं. 97 48 26 65 79 यहाँका लागि नम्बर एकदमै खुला छ. नयाँ साथीहरू पनि जोडिँदै गर्नुहोला पनि भन्छु, पुरानो साथीहरू पनि जोडिँदै गर्नुहोला, सम्पूर्ण साथीहरू आउनुहोला भन्छु. कार्यक्रमको व्यवसायमा सुनिराख्नु भएको छ. यति बेला हामीले सिन्धुपाल्चोक चौताराबाट सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ है साथीहरू भन्छु. त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर चाहिँ मिठा मिठा कमेन्टहरू यहाँले छोड्न सक्नुहुनेछ. आउँदै गर्नुहोला साथीहरू. त्यसै गरी आजभोलि चाहिँ साथीहरूको कलहरू अलिकति कम कम हुँदै गएको हो कि जस्तो पनि मैले नै महसुस गरिरहेको छु. कहिले कसो कलहरू नलाग्न पनि सक्छ है, अब कहिले कसो यस्तै हो. यदि अब तपाईँको कार्यक्रममा फोन कल लागिरहेको छैन भने तपाईँले आफूमा रचनाहरू छन् भने कमेन्ट बक्समा पनि छोड्न सक्नुहुनेछ. त्यसपछि डाइरेक्ट मलाई 97 48 26 65 79 पनि म्यासेज गर्न सक्नुहुनेछ. अनि सकभर कार्यक्रममा फोन लाएर चाहिँ सहभागिता जनाउनुहोला पनि भन्छु. 97 48 26 65 79 यहाँका लागि हामीले नम्बर खुला गरेका छौं भन्दै फेरि पनि गीत राख्छौ. गीतपछि पुनः उपस्थित हुनेछौ. कार्यक्रम सुन्दै गर्नुहोला.

हजुर, हामीले कार्यक्रममा राख्यौँ एकदमै मिठो होइन सो गीतहरू। फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रमको व्यवसायमा, होइन तपाईँहरू आउन सक्नुहुनेछ। नम्बर हामीले खुला गरिसकेका छौँ 97 48 26 69 80। साथीहरूको लागि नम्बर चाहिँ खुला छ, फोन डायल गरेर पनि सहभागिता चाहिँ यहाँहरूले होइन एकदमै जनाउन सक्नुहुनेछ। आफूभित्र भएका विविध प्रतिभा राख्नको लागि आउन सक्नुहुनेछ। यति बेला कमेन्टहरू पनि प्राप्त भएका छन्, कमेन्टहरू पनि लिन्छु। सो लेख्नु भएको छ कमल श्रेष्ठ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो हजुर नमस्कार भन्नुभएको छ है। नमस्ते हजुर, म तिन्जुरी मिडिया ग्रुपको सदस्य 13 थुम फेदाबाट कमल श्रेष्ठ भन्नुभएको छ। कार्यक्रम मार्फत अब बोज्ने गीत सुनाउनु पर्दा साथीहरू देवबासकोटा मनोज भुजेल, सुची आरती लिम्बू भुजेल, थोकेन लोकथेन लिम्बू, राजन खतिवडा, त्यसै गरी चित्रयोगी सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला वनेम, फूलमाया आङखेवा लिम्बू, टिकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ अब बोज्ने गीत मार्फत चाहिँ सम्झन चाहन्छु भन्दै बिदा हुनुभएको छ। धन्यवाद यहाँलाई। त्यसै गरी अर्को कमेन्ट पनि लिन्छु, मिलन घाल मुटु हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड फ्रम दोहा कतारबाट भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद हजुरलाई पनि। त्यसै गरी सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते हजुर, नमस्ते यहाँलाई पनि धन्यवाद। त्यसै गरी अर्को कमेन्ट लिइहाले रामजी घिमिरे हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, नमस्कार हजुर, सम्झना मनैभरि सबै मित्रहरूमा भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि धेरै धेरै। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले लेख्नु भएको छ, मनोज सुन्दास हुनुहुन्छ, हेलो सिस नमस्ते, के छ खबर हजुरको, म पनि सुनिरहेको छु सिन्धुलीको झाँगा झोली राता माटो बजारबाट सबैलाई मिठो माया भन्नुभएको छ है। सो धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि। यसो गर्दै तपाईँहरू पनि जोडिँदै गर्नुहोला कार्यक्रमको व्यवसायमा, मिठा मिठा कमेन्टहरू पनि गर्दै गर्नुहोला, त्यहाँदेखि सुन्दै हुनुहुन्छ सहभागिता पनि जनाउँदै गर्नुहोला। अनि त्यसै गरेर 97 48 26 69 80 यहाँका लागि नम्बर खुला छ, सो नम्बर हुँदै फोन डायल गर्दै सहभागिता जनाउँदै गर्नुहोला कार्यक्रममा। यति बेला फेरि पनि गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, कार्यक्रम सुन्दै गर्नुहोला।

हामीले राख्यौँ होइन सो गीत सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु. तर आज भोलि साथीहरूको फोन कल चाहिँ के भइरहेको छ साथीहरू यसरी माया नमार्नुहोस् न होइन. फोन कल गर्नु सबसे लाग्छ मनैदेखि माया गरेर फोन लाउनुहोस्. यदि अब हामीलाई सुनिराख्नु भएको छ भने कार्यक्रममा फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ. यति बेला मैले के रचनाहरू पनि लिएकी छु होइन. सो यति बेला एकदमै मिठो यो एउटा गजल मैले सावर गरेकी छु निरुताजीले लेख्नु भएको. सो दाङ उहाँको चाहिँ ठेगाना रहेको छ है. सो उहाँले लेख्नु भएको गजल पनि म चाहिँ यहाँहरूको माझमा प्रस्तुत गर्छु. सुनेर साथ दिनुहोला है त. गुलाबको फूलमा पनि त सुवास हुनुपर्छ. गुलाबको फूलमा पनि त सुवास हुनुपर्छ. माया धेरै छ भन्ने दुवैमा आवास हुनुपर्छ. माया धेरै छ भन्ने दुवैमा आवास हुनुपर्छ. मन्दिरमा मागे हजार पाउँछु घमण्ड किन. मन्दिरमा मागे हजार पाउँछु घमण्डी किन. अजम्बरी माया गाँस्न उस्तै एहसास हुनुपर्छ. गुलाबको फूलमा पनि त सुवास हुनुपर्छ. त आठ म पुर्याउँछु भनेकै छन् दैवले पनि. त आठ म पुर्याउँछु भनेकै छन् दैवले पनि. सम्बन्धको गोरेटोमा सधैँ प्रकाश हुनुपर्छ. गुलाबको फूलमा पनि त सुवास हुनुपर्छ. ओह्रालो लागेको मृग सरी निराश किन छौ. ओह्रालो लागेको मृग सरी निराश किन छौ. साथमा संसार जिते जस्तो उल्लास हुनुपर्छ. गुलाबको फूलमा पनि त सुवास हुनुपर्छ. धेरै शंकाले पनि सम्बन्ध टुट्न सक्छ प्रिय. धेरै शंकाले पनि सम्बन्ध टुट्न सक्छ प्रिय. झगडाको बीचमै सही तर पनि विश्वास हुनुपर्छ. गुलाबको फूलमा पनि त सुवास हुनुपर्छ. आँसुको लागि त तमाम दुःख छ नि पिठुमै. आँसुको लागि त तमाम दुःख छ नि पिठुमै. खुसी दिने शक्ति सम्बन्धमा मिठास हुनुपर्छ. गुलाबको फूलमा पनि त सुवास हुनुपर्छ. गुलाबको फूलमा पनि त सुवास हुनुपर्छ. माया धेरै छ भने दुवैमा आवास हुनुपर्छ. माया धेरै छ भने दुवैमा आवास हुनुपर्छ. हजुर एकदमै मिठो यो गजल मैले यहाँहरूको माझमा प्रस्तुत गरे होइन. सो निरुताजीले लेख्नु भएको थियो. पक्कै पनि उहाँलाई पनि धेरै धेरै धन्यवाद एकदमै मिठो रचनाको लागि होइन. यसै गरी पालो तपाईँहरूको तपाईँहरू पनि यो व्यवसायमा सहभागिता जनाउन सक्नुहुनेछ. यसै गरी आफूभित्र भएका विभिन्न रचनाहरू राख्नका लागि यसै गरी यति बेला मैले फेरि पनि कमेन्टतिर लागिहाले लेख्नु भएको छ. निशा थोकर हुनुहुन्छ नमस्ते हजुर भन्नुभएको छ. नमस्कार हजुर नमस्ते धन्यवाद यहाँलाई कमेन्टको लागि. त्यसै गरी सोना कन्दङ वा हुनुहुन्छ लेख्नु भएको छ. सेवारो नमस्कार आरजेसिस हजुर भन्नुभएको छ. सेवारो हजुर कार्यक्रम सुन्दैछु आज तेह्रथुमबाट म सोना कन्दङवा भन्नुभएको छ. सम्झना छ प्यारीहरू भन्नुभएको छ. अप्सरा खड्का सबिना कन्दङवा सुनिता भण्डारी त्यसै गरी स्वस्थानी भुजेलामा अप्सरा बस्नेत अप्सरा थापा अन्जिता मल्ल सम्झना सुनवार सूर्जला सापकोटा कल्पना साम्पाङ विनिता गिरी सरता राई बिना मगर रन्जु मगर सुविता थारू लक्ष्मी चौधरी रूपा चौधरी मनसुन तामाङ उर्मिला दियाली त्यसै गरी लक्ष्मी चौधरी रूपा चौधरी होइन. त्यसै गरी श्रीराम महत टिकाराम सुनवार हिरालाल हिरा बहादुर लक्काई लीलाराज कम्बाङ त्यसै गरी कृष्ण ढुङ्गाना समीर सहयोगी बसन्त श्रेष्ठ केशव सेन्चुरी भरत रावत देउमान देउवान मनिषा छेत्री सरस्वती खत्री तुलसा बेटुवाल एलिसा फुची राधिका कार्की मिनागी सिंह विनेता थामी लेखक बान्तवा रतन शमशेर थापा युक्त प्रसाद श्रेष्ठ दिया लिम्बु लगायत सम्पूर्णलाई चाहिँ म सम्झन चाहन्छु भन्नुभएको छ है. धेरै धेरै धन्यवाद सोनाजी हजुरलाई कमेन्टको लागि. त्यसै गरी अर्को कमेन्ट पनि लिन्छु. शुक्रराज सायरी निर्दोष हुनुहुन्छ उहाँले लेख्नु भएको छ. हेलो हजुर नमस्कार भन्नुहुन्छ. नमस्कार हजुर सांगीतिक अभिवादन म पासर हिलिहाङ साथ गर्दै हाल्छे फिदिम चार डब्ल्यूबाट शुक्रराज र सायरी निर्दोष हो भन्नुभएको छ. अब बज्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरू यस प्रकारका छन् जीवन सयात्री कमला रसाइली प्रेमकला आचार्य डिकेन्द्र सम्बा आम्फे अरूणा सम्बा आम्फे गोपाल भाइ चटपटे मनिषा शेर्पा गगन तेह्रथुमी सुमी लिम्बु सञ्जमाया केरुङ ताराशंकर विनिता
सुवेदी, मनमाया तीनसिना, कृष्ण एकलयात्री पाँचथरी, स्वर्णिम राई, मुना खड्का, सिम्पल सरिना गुरूङ, सुप्रिया वान्तवा राई, कविता घतानी, धनु गजमेर, हरपल रोशनी राई, त्यसै गरी सरस्वत पोखरेल, राजगले मगर, प्याकुली गीता लिम्बू, काली कमला वनेम, दिलु याम्फु राई, हरिमाया चमलागाई, भूपाल दुलाल अभागी, सृजना विश्वकर्मा, त्यसै गरी देविन स्वर अन्जान, त्यसै गरी भीमनाथ मिश्र दाई, त्यसै गरी खड्ग शंकर मामा, त्यसै गरी योगेन एमेहाङ लिम्बु, भीम घतानी, ढकाल धर्मराज, त्यसै गरी धनकुमार खाती, फूलमाया सेन्चुरी, त्यसै गरी संगम लिम्बु लगायत ए टु जेटलाई भन्दै बाई बाई भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद भन्छु यहाँलाई पनि कमेन्टको लागि। शुक्रराज र शैलीजी, फेरि पनि यहाँको माझमा हामी एकदमै मिठो गीत पस्किन्छौं। गीतपछि पुनः उपस्थित हुनेछौं। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

लागि नै ढुकाटिसकेको छु। जति पनि व्यवसायमा आजको लागि साथीहरूले होइन कार्यक्रममा सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण मित्रलाई धन्यवाद भन्छु। त्यसै गरेर मिठा मिठा कमेन्टहरू गरेर साथ दिनुभयो यहाँलाई पनि धन्यवाद भन्छु। प्राविधिक कक्षमा रहेर साथ दिनुभयो मित्र राघव तामाङलाई पनि धन्यवाद भन्दै आजको विषयबाट म पनि ओझेल पढ्न चाहन्छु। हवस् त, नमस्ते, नमस्कार।

0: time check. It's 5 PM.
1: अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय

0: सेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
4: याद गरौं, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौं।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो
12: हेलो बहिनी, सन्चै छौ?
11: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
12: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
11: अनि हुलाकमा पो जानु?
12: हो नि, हुलाकमा जाऊ न।
11: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
12: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
11: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
12: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
11: ए, सहरमा मात्र होला नि?
12: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
11: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: In the mix.
14: Hi, this is Britney Spears.
15: What up, this is Jay-Z.
16: This is Jennifer Lopez.
13: The mix.
17: 89.6 FM.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता। यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र?
12: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
12: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
14: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। सुरुमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। माइक्रोन भन्दा पातला प्लास्टिक झोलामा प्रतिबन्धपूर्ण कार्यान्वयन गर्न सर्वोच्चको परमादेश। सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानून ल्याउँदै सरकार, उमेरगत प्रतिबन्ध लगाउने तयारी। देउबा समूहले पनि निर्वाचन आयोगलाई बुझायो महाधिवेशनको कार्यतालिका। श्रमिक भर्ना प्रणालीबाट सूचीकृत म्यान पावर हटाउन मलेसियालाई नेपालको आग्रह। यस वर्षको दशैंमा नयाँ नोट साट्न पाइने। थाइल्याण्डमा बाढ़ीका कारण कम्तीमा पनि 10 जनाको ज्यान गयो। र जापानमा भएको विश्व एसियन गेम्समा काँस्य पदक विजेता महिला कब्बडी टोली स्वदेश फिर्ता। लम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुलीमा जीव दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। घाइते हुनेमा काभ्रे परान्चोकको बेथान्चोक गाउँपालिका 1 का 28 वर्षीय रूमबहादुर योन्जन, 21 वर्षीय मीनमाया तामाङ, 56 वर्षीय दुर्गबहादुर योन्जन, 43 वर्षीय धनबहादुर योन्जन र 45 वर्षीय प्रेम योन्जन, 30 वर्षीय दिनेश योन्जन, 20 वर्षीय अनिल र 52 वर्षीय टेक बहादुर थिङ रहेका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका 3 गणेश स्थित बीपी राजमार्गमा बाप्र 01031 छ। 97-49 नम्बरको जीव अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल खसेर दुर्घटनामा भएको थियो। आज बिहान काभ्रे पलाञ्चोकबाट रामेछा तर्फ जाँदै गरेको जीव दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएको 8 जनाको उद्धार गरी उपचारका लागि धुलीखेलमा उपचार भइरहेको छ। वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै 1 करोड़ बढ़ी ठगी गरिएको आरोपमा रामेछापका 1 जना युवक पक्राउ परेका छन्। रामेछापको लिखु तामाकोशी गाउँपालिका 1 घर भएका 26 वर्षीय दीप बहादुर तामाङलाई प्रहरीले पक्राउ गरिएको छ। निम एजुकेशन कन्सल्टेन्सीका संचालक रहेका तामाङले जापान पठाउने भन्दै 15 जनाबाट 1 करोड़ 1 लाख रूपियाँ ठगी गरेको पाएको छ। यसैगरी 6 वटा बैंकिङ कसरको मुद्दामा 43,56,000 65,000 ठगी गरेको खुलेको छ र उनलाई जापान पठाइदिने भन्दै ठगी गरेको र बैंकिङ कसुरको मुद्दामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ परेका तामाङलाई वैदेशिक रोजगार विभागको कार्यालय तहचलमा पठाएको छ। एलम्बु खबरमा राष्ट्रिय खबर। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा लगाएको प्रतिबन्ध देशैभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको नाममा परमादेश जारी गरेको छ। बुधबार सार्वजनिक गरिएको फैसलाको पुनर्पाठ अदालतले प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकसँग जोड्दै प्रतिबन्ध कार्यान्वयनका लागि राज्यका स्रोत साधन परिचालन गर्न आदि दिएको हो। सर्वोच्च अदालतको संयुक्त इजलासले उक्त आदेश दिएको छ। न्यायाधीशहरू हरिप्रसाद भुइयाल र अब्दुल आजिज मुसलमानको इजलासले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलामा सरकारले लगाएको प्रतिबन्ध कार्यान्वयन ढिलाइ भएको भन्दै त्यसलाई प्रभावकारी बनाउन विस्तृत निर्देशन समेत दिएको छ। यसअघि प्रतिबन्ध घोषणा भएर पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको फैसलामा उल्लेख गरिएको छ। अदालतले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोला र एक पटक मात्र प्रयोग हुने प्लास्टिक जन्य वस्तुले वातावरणमा निरन्तर क्षति पुर्याएको हुने उल्लेख गर्दै यसको नियन्त्रणका लागि संविधानको धारा 16 अन्तर्गतको सम्मानपूर्वक बाँच्न पाउने हक र धारा 30 अन्तर्गत स्वच्छ तथा वातावरण हकसँग जोटिएका छन्। सरकारले सामाजिक सञ्जालमा बढ़दो ठगी, चरित्र हत्या र भ्रामक सूचना नियन्त्रण गर्न छुट्टै कानून निर्माणको प्रक्रिया अगाडि बढ़ाएको छ। यसका साथै अन्तर्राष्ट्रिय अभ्यास हेरेर बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा उमेरगत प्रतिबन्ध लगाउने सम्मको नीतिगत व्यवस्था गर्न लागि छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्मलाई थप व्यवस्थित तथा नियमन
गर्न नीतिगत कानूनी सुधारको तयारी भइरहेको छ। संचार मन्त्री डाक्टर तिमल सिन्हाले आम संचार माध्यम र सामाजिक सञ्जालमा हुने गलत र भ्रामक सूचना सम्प्रेषणलाई रोक्न आम संचार विधेयक र प्रेस काउन्सिल विधेयक तर्जुमा भइसकेको र छिटै सदनमा पेश गरिने जानकारी दिनुभएको छ। प्रेस काउन्सिल नेपाललाई थप अधिकार सहित सशक्त बनाउन नयाँ विधेयक ल्याएको उल्लेख गर्दै मन्त्री तिमल सिन्हाले कानून बनेपछि पत्रकारिता आचरण संहिता कार्यान्वयन र मर्यादित पत्रकारिता प्रवर्धनमा काउन्सिलले भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। साइबर अपराध र वित्तीय ठगी नियन्त्रणका लागि संचार मन्त्रालय गृह मन्त्रालय नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल दूरसंचार प्राधिकरण बीच संयुक्त समन्वय भइरहेको पनि जानकारी गराउनु भएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समहाले आफूले नेपाली कांग्रेसको पार्टीको 15 महाधिवेशन गर्न तयार गरेको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ। देउबा समूहको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाएको र आयोगमा दर्ता भएको नेता एनपी साउदले जानकारी दिनुभएको छ। आयोगले पश्चिम देउबा समूहको महाधिवेशनको कार्यतालिकाका बारेमा पत्र मंगलबार प्राप्त भएको जानकारी गराएको छ र पत्रमा असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गरी मंगिर 21 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने विवरणमा उल्लेख गरिएको छ। देवबसमाले 15 गते वडा अधिवेशन, असोज 20 गते गाउँ र नगरपालिका अधिवेशन, असोज 23 गते प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, कार्तिक 15 गते जिल्ला अधिवेशन र मंगिर 4 गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएर सार्वजनिक गरेको र मंगिर 21 गते 23 गतेसम्म काठमाडौँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका समूहले बाहिर ल्याएको छ र कांग्रेसभित्र समानान्तर रूपमा फरक फरक महाधिवेशन प्रक्रिया अगाडि बढ़िरहेको छ। संस्थापनले यसअघि असोज 18 गतेदेखि 15 महाधिवेशन गर्दैछन्। नेपाली श्रमिक भर्नाका लागि लागू गरिएको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली FWMSबाट नेपालका सूचीकृत म्यान पावर कम्पनीहरूलाई हटाउन नेपालले आग्रह गरिएको छ। नेपालमा 25 मुख्य कम्पनी र सहायक 250 कम्पनीको निवेदनका आधारमा सरकारले मलेसिया सरकार समक्ष पत्र पठाएको छ। श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले छनौट प्रक्रियामा भएको संलग्नताका बारेमा छानबिन अगाडि बढ़ाएपछि ती कम्पनीहरूले आफूहरू उक्त प्रणालीमा आबद्ध हुन नचाहेको भन्दै त्यसको पहिलो साता मन्त्रालयमा लिखित निवेदन दिएका थिए र विभागले सूचीकृत म्यान पावरहरू कम्पनीलाई 7 दिनभित्र FWCS प्रणालीलाई आफूहरूले काम गर्न चाहेको जानकारी इमेल मार्फत पठाएको छ र विवरण बुझाउन समेत पत्रचार गरिसकेको छ। म्यान पावर कम्पनीहरूकै आग्रहको आधारमा श्रम मन्त्रालय परराष्ट्र मन्त्रालय मार्फत मलेसिया कूटनीतिको पत्र पठाएको श्रम मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले जानकारी गराएका छन्। यसपालिको दशैं र तिहारका लागि नयाँ नोट साट्न पाइने भएको छ। नागरिकहरूले चाडपर्वको अवसरमा राष्ट्रिय बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएको हो। विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोकेर नयाँ नोट वितरण नगरे पनि साट्न आउने नागरिकका लागि यो सुविधा उपलब्ध गराइने राष्ट्रिय बैंकले जनाएको छ। राष्ट्रिय बैंक अनुसार नागरिकले आफूलाई पाएको पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटाही गर्न सक्नेछ। आफ्नो ग्राहकलाई वितरण गर्नका लागि सबै बैंक वित्तीय संस्थाले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेको राष्ट्रिय बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख अर्जुन दाहालले बताएको हो। दशैं तिहार छठ नयाँ नोटको माग बढ़ी हुने भएकाले विगतका वर्षमा दशैं नजिकै पश्चिम मिति नै तोकेर उत्सवको रूपमा नयाँ नोट वितरण गर्दै आएको थियो। यो वर्ष भने कुनै पनि तामझाम र उत्सव बिना नै नोट सटाही गर्न चाहनेहरूका लागि राष्ट्रिय बैंकले थापाथली स्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू मार्फत नयाँ नोट सटाही सुविधा दिन लागेको छ। हेलम्बु खबरमा अब विदेशको खबर। विगतको केही दिनदेखि लगातार परेको भारी वर्षापछि डुबानमा परेको बैंकका सड़कमा विस्तारै पानीको सतह कम हुन थालेको छ। यद्यपि केही बस्ती र सड़कहरू अझै पनि डुबानमा परेको छ। निरन्तर भारी रोकिए पनि बेला बेलामा पानी पर्ने क्रम जारी रहेको बताएको छ र यसै गरी बैंकका केही स्थानमा अनुगमन गरिए तापनि थाइल्याण्डका धेरै जस्तो भागमा अझै पनि केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसबाहेक कम्बोडिया र म्यानमारमा पनि खराब मौसमको प्रभाव देखिएको छ। र हालसम्म 7,00,000 मानिस प्रभावित भएको छ। थाई संचार माध्यमका अनुसार यति बेला बाढ़ीका कारण 10 जनाको ज्यान गइसकेको छ।
खबरमा अब खेल खबरमा जापानमा भएको विश्व एसियन गेम्समा काश्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। थाई एयर मार्फत नेपाली टोली आज दिउँसो स्वदेश फर्किएको हो। दुई दिन अघि आउने तयार भए पनि थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेको सदस्य सचिव रामचरित्र मेहता सहितको टोलीले स्वागत गरेको छ। नेपालले थाइल्याण्ड र श्रीलंकालाई हराएर सेमी फाइनल पुग्दै काश्य पदक जितेको छ। नेपालको सेमी फाइनल भने भारतसँग पराजित हुन पुग्यो। नेपाली महिला कबड्डी यसअघि 1900 एसियन गेम्समा पनि काश्य पदक जितेको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु

देउबा समूहले निर्वाचन आयोगले बुझायो महाधिवेशनको कार्यतालिका। श्रमिक भर्ना प्रणालीबाट सूचीकृत म्यानपावर कम्पनी हटाउन मलेसियालाई नेपालको आग्रह। यस वर्षको दशैंमा नयाँ नोट छाड्न पाइने। थाइल्याण्डमा बाढ़ीको कारण कम्तीमा पनि 10 जनाको ज्यान गयो। जापानमा भएको विश्व एसियन गेम्समा काँस्य पदक विजेता महिला कब्बडी टोली स्वदेशमा फिर्ता। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: एलम्बु एफएम 89.6 MHz।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी कार्यक्रमको मुख्य भागमा आएका छौं। आजको कार्यक्रममा हामीले ख्रिस्टीय जीवनको सत्य घटनामा आधारित रेडियो नाटक लिएर उपस्थित भएका छौं। अब लागौं नाटकतर्फ।
1: ओ सन्देश, यहाँ हेर त,
2: बट्टा के को बट्टा हो?
1: बट्टाभित्र के छ तपाईँ? ट्यान ट्यान
2: ओइ, के हो यो? कस्तो दामी घडी यार, खैले त
1: हैट, स्पेसल गिफ्ट हो, तेरो भाउजूले दिएको, मायाको चिन्ह हो। हुँदैन हुँदैन
2: को त्यो मोटीले दिएको तँलाई? क्या हँसाउँछ,
1: हेर न हाँसेको। मोटी भए पनि के भयो, कम माया गर्छ मलाई? हुन त यस्ता देवदासहरूलाई के भन्नु माया प्रेमको कुरा।
2: के रे देवदास रे?
1: अनि के त, जहिले माया माया भन्थ्यो त्यो मायाको पुच्छर भएर हिँड्छस्, उसले भने कहिले बाल दिने होइन तँलाई।
2: मायाको कुरा चाहिँ कहाँबाट आयो फेरि बिचमा? तिमीहरू जस्तो ओपन छैनौ नि त, त्यति मात्र हो बुझिस्, हामी एक अर्कालाई धेरै मन पराउँछौँ।
1: नापिस त, अस्ति मैले नै सोधेको थिएँ, थाहा छ के भनेको थिएँ?
2: के सोधेको थिइस र तैँले?
1: त्यही नि, तिमी र सन्देशको लभ परेको हो भनेर सोधेको थिएँ। मलाई त यत्रो यत्रो आँखाले खौला चाहिँ हेर्दै थियो, हामीहरू त साथी मात्र हो, आइन्दा मसँग यस्तो कुरा नगर्नु है भनेर मलाई त खतरा दनक दियो नि।
2: अनि के तिमीहरू जस्तै हो त, दुनियाँलाई भन्दै हिँड्ने, तँलाई भन्न अप्ठ्यारो मानेको मात्रै हो बुझिस्।
1: ए भनेपछि तँलाई चाहिँ भनेको छ त?
2: छैन।
1: अनि हेर साथी, तेरो साथी हो त्यसैले भन्दैछु, साँचो माया गर्छस् र मायाले पनि तँलाई मन पराउँछ भने क्लियर कट कुरा भन्दै, नत्र तँ मात्र एक्लै देवदास भने नइन् भन्दैछु मैले, तेरो लागि भनेको।
2: नगर बा धेरै
1: ल, उसकै लागि भनेको छु हजुर।

0: माया उठ उठ
1: ल सन्देश अगाडि जाऊ अगाडि
2: मिस भयो नि यार
0: ल ए हामीले जित्यो
1: ल यो गेम पनि हामीले जित्यौं वेल प्लेड सन्देश
0: थ्याङ्क यू माया तिमीले पनि राम्रो खेल्यौ तिमी जस्तो हुनहार खेलाडी मेरो टिममा भएपछि त यसले जितिहाल्छ नि होइन
1: हुन्छ हुनहार खै त मलाई पानी
0: ए ल
1: हेर न एक्लै एक्लै खान्छ मेरो चाहिँ माया छैन
0: सरी ल कस्तो बिर्सेके
1: इट्स ओके मजा गरेको ल अब भने आजलाई पुग्यो ब्याडमिन्टन खेलेर अब लाग्नु पर्यो
0: अब जानुपर्छ अनि सुन न माया
1: भन न
0: तिमीसँग एउटा कुरा गर्नु थियो
1: के कुरा हो भन न खै उठाऊ त मलाई कस्तो खुट्टा दुख्यो भने
0: ए एकछिन ल खोइ हात देऊ त
1: एकैछिन खेलेको कस्तो गाह्रो भयो भने
0: त्यही त मलाई पनि अलिअलि जिउ दुखिरहेको छ
1: के कुरा हो भन न
0: यहाँ यहाँ होइन के कलेज पछि तिमी र म भेटौ न
1: किन र के कुरा हो भन न यही
0: कलेज पछि बाहिर भेटौ न पछि आऊ न है
1: मिल्दैन के पछि भेट्न बुवाले थाहा पाए भने मार्नुहुन्छ ल म गएँ है भोलि भेटौँला
0: ल ल एकछिन त मेरो कुरा त सुन न माया
1: बाई सन्देश बाई बाई
0: कुरै सुन्दैन भने
3: ओ सन्देश जाउँ हिँड
0: एकछिन है
3: अनि के कुरा गरिस् त मायासँग खुब खासखुस गर्दै थिइस् त
0: या नगर नि त
3: लो केटो रिसायो भनेपछि आज पनि
0: धेरै नजिस्क्यो है मसँग
3: नरिसा न तैँले के बुझिस् मैले त आज पनि तैँले र मायाले कति मजाले खेलेको भनेको के
0: हुन्छ खुब के कुरा भनेर मलाई उडाउँछस् त साथीको नाममा कलङ्कै होस् के
3: लो अब म पो कलङ्क झन् उसकै लागि भन्दैछु
4: तिमीहरूले थाहा पायौ हाम्रो कलेजले आउँदो हप्ता नै पिकनिक लाने भयो नि थाहा पायो
3: ओहो ल दामी अनि तल यो कसले भन्यो नि
4: थाहा पाइहालिन्छ नि अघि भर्खर नोटिस बोर्डमा नोटिस टाँसिरहेको थियो
3: ए ल सही हो अब लास्ट इयर हो खुब बवाल गर्नुपर्छ है
4: हो नि सही हो ल चस गरौँ त फेरि अनि यो सन्देशलाई चाहिँ के भएको नि पुरै स्याहार छ त
3: खै उही त हो माया काण्ड
0: धेरै खिल्ली नउडा है केटा हो मैले भनिदिएको छु
4: भनेपछि यसको वान साइड लभको अझै टुङ्गो लागेको छैन है यसको जिन्दगी पनि त्यही माया माया भन्दै जाने भयो
3: त्यही त हो त्यो कबड्डी फिल्मको काजी जस्तै उसले उता मैया मैया भन्ने यसले चाहिँ यता माया माया भन्दै बस्ने
0: ओ यो चाहिँ अति भयो है केटा हो तिमीहरूले के सोचेको हो तिमीहरूको अगाडि मायाले अहिले भन्ने छ हेर्दै जा तिमीहरू
3: हेरौँला हेरौँला
4: त्यही त पछि दाई भनेर राखी बाँधेको चाहिँ हेर्न नपरोस् है

0: सन्दे किन बोलाएको कि मलाई यता फेरि सबको अगाडिबाट हात तानेर कसैले देखे भने
1: त्यो भन्दा देखे हेर्छु न त तिनीहरूले पनि आखिर तिनीहरूलाई पनि त थाहा छन् म तिमीलाई कति माया गर्छु भन्ने कुरा
0: के रे माया आर यु म्याड मैले तिमीलाई कहिले त्यो नजरले हेरेको छैन
1: तर मैले त हेरेको छु नि अनि त्यो कुरा तिमीलाई पनि राम्रोसँग थाहा छ कलेजको सबैले थाहा छ
0: तिमीले ड्रिङ्क गरेको हो सन्देश भन छिटो
1: हो खाए म साँच्चै पागल भइसके तिम्रो पछि लागेर
0: अनि नलाग न त मेरो पछि मैले भनेको छु मेरो पछि लाग भनेर
1: बस धेरै भयो अब तिम्रो नाटक यदि तिमीले मलाई माया नै गर्दैनौ थियो भने मसँग किन नजिक भयो अनि अरू भन्दा मलाई आफूसँग किन नजिक हुन दियो
0: तिमीलाई कसरी सम्झाऊ म अब सन्देश तिमी किन यस्तो हरकत गर्दैछौ
1: आई लभ यू माया
0: शट अप चुप एक शब्द नबोल मैले भने नि तिमी मेरो साथी मात्र हो
1: यदि तिमीले मलाई स्वीकार दिनौ भने म यही बोतलले
0: सन्देश के गरेको यो रोहित जी सर यता आउनु न
2: के भयो यसको लिएर चम चम

0: ल यो जुस खा त खाखा
1: ए ए भयो भयो पुग्यो पिकनिकमा रमाइलो भयो होला नि त तिमीहरूको
0: अँ भयङ्कर रमाइलो भयो नि तैँले बोतलले आफ्नो टाउकोमा हानेर ढलिस सबैजना मिलेर रात रात तल अस्पताल लिएर आयौँ एउटा केटीको लागि आफ्नो लाइफ ट्याग्न तयार है मान्नै पर्छ तँलाई पनि
1: अनि माया कता छ त
0: खै थाहा छैन ऊ आइन हेलो माया
2: हेलो कस्तो छ सन्देश तिमीलाई अहिले
0: अहिले ठिक छ ब्लड दिएर गएको छ भर्खर अब जुसहरू खुवाउँदा हुन्छ भनेर भन्नुभएको छ डाक्टरले
2: ए रोहित तिमी एकछिन बाहिर जाऊ न म सन्देशसँग कुरा गर्छु
0: ए ल ल
2: सन्देश यता हेर न
1: भन
2: हेर तिमीले केही नसोचेर यस्तो ठूलो दुर्घटना निम्त्यायौ जसले हामी सबै साथीहरू मुख्य गरी तिम्रो आमा बुबा निकै चिन्तित बनाएको छ आन्टी त हिजोदेखि रोएको रोइ हुनुहुन्छ आफूले आफूलाई बुझ त के मैले तिमीलाई कहिले पनि त्यो नजरबाट हेरेको थिएँ तिमीले एकरो माया गर्यो मलाई हो म मान्छु तर प्रेममा एकअर्काको भावना पनि त बुझ्नुपर्छ नि मैले तिमीलाई एउटा असल साथीको रूपमा मात्रै हेरेको थिएँ हामी साथी साथी भएर पछिसम्म पनि अगाडि बढ्न सक्थ्यौं दुःख सुखमा साथ दिन सक्थ्यौं तर तिमीले आवेगमा आएर यस्तो दुर्घटना घटायो खासमा भन्नुपर्दा हाम्रो यो उमेर यस्तो माया प्रेम भनेर अल्झिने उमेर पनि होइन पढ्ने करियर बनाउने भविष्यका लागि सोच्ने उमेर हो तिमीले जानेर बुझेर जे गर्यौ मेरो पनि त्यसमा गल्ती छ भने मलाई माफ गरिदेऊ तर प्लिज यस्तो आफूलाई अनि आफ्नो फ्यामिलीलाई दुःख दिन छोड
1: तिमी किन माफी माग्छौ मैले कुरा बुझिसके माया गल्ती मेरै हो साथीहरूको कुरालाई मैले गलत तरिकाले बुझे मैले गर्दा सबैले दुःख पाए मुख्य गरी तिमीले मलाई माफ गरिदेऊ माया
2: फ्रेन्ड
1: फ्रेन्ड
2: ल अब हाँस

मानिस सामाजिक प्राणी हो। मानिस समाजमा एकतामा सद्भावमा माया अनि प्रेममा बाँच्दछौं, वा भनौं प्रेम मानव जीवनको एक अति महत्वपूर्ण पक्ष हो। त्यसमा पनि विपरीत लिङ्ग बीचको प्रेम अलि फरक हुन्छ। स्त्रीले पुरुषलाई र पुरुषले स्त्रीलाई गर्ने प्रेम एउटा वरदान स्वरूप हुन्छ। यो प्रेममा स्त्री र पुरुष बीच आपसी समझदारी हुनु महत्वपूर्ण हुन्छ। एक अर्काको भावना बुझ्नु जरुरी हुन्छ। प्रेम गर्नु गलत होइन, तर जबरजस्ती कसैको भावना नै नबुझी एकहोरो उसैलाई आफ्नो बनाउन खोज्नु सरासर गलत हो। धर्मशास्त्र बाइबलको पत्र पहिलो कोरन्थी 13:7-7 यसरी भन्दछ, प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन, उसले घमण्ड गर्दैन, प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह भन्दैन, प्रेमले आफ्नो विरुद्ध गरिएको खराबीको हिसाब राख्दैन, प्रेम खराबमा खुसी हुँदैन, तर प्रेम सत्यसित आनन्दित हुन्छ, प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ, प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उम्मिन्छ। प्रिय विश्वासी जवान जवानीहरू, वचनमा भनिए जस्तै तपाईँ हाम्रो प्रेम पनि सबै कुरा धैर्यपूर्वक सोच्ने, ईर्ष्या र घमण्ड नगर्ने हुनुपर्छ। रुखु नभई स्वार्थहीन प्रेम हामीले एक अर्कालाई गर्नुपर्छ। आजको नाटकको पात्र सन्देशले जबरजस्ती मायालाई पाउने चाह राखेको छ, त्यो प्रेम होइन। जबरजस्ती मायालाई पाउने चाहना राख्नु सरासर गलत छ। प्रेममा धैर्य राख्न सिक्नुपर्छ र एकले अर्कालाई कदर गर्नुपर्छ। सन्देशले एकहोरो मायालाई पाउने चाहना राख्नु गलत छ। जसरी सन्देशले मायालाई पाउन गलत बाटो रोजेर आफूलाई नोक्सानी गरेको छ, त्यस्तो कोही कसैले नगरोस् भन्ने हाम्रो नाटकको मूल आशय हो।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीच मार्ने बेला भएको छ। कार्यक्रम के कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया तथा जिज्ञासाको लागि हामीलाई सम्पर्क गर्नुहोला, जसका लागि हाम्रो स्टुडियोको फोन नम्बर 9855138516, 9855116564 र 9862454683 र फेसबुकमा www.facebook.com/ncpprogram.com लगइन गरेर पनि हामीलाई प्रतिक्रिया पठाउन सक्नुहुन्छ। र प्रश्नोत्तर कार्यक्रमका लागि हाम्रो अफिसियल फेसबुकद्वारा तपाईँहरूले प्रश्न पठाउन सक्नुहुन्छ र हामी तपाईँलाई कार्यक्रम मार्फत उत्तर दिने प्रयास गर्नेछौ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।
2: अब रंग थेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो।
3: टुटाव तबका देता परमेश्वर जे न्युशुबा मुला जयमसी तथा नमस्कार लासो फ्याफुला कार्यक्रम स्पार्क माई फेथ तथा जीवनला छ्यान गदेला श्रृंखलाला अंक 31 रिरांगनी स्वागत मुला नबियोग तामाङ लालन मिगदे न्यै मुलाकी परमेश्वर जे थेरांगमा मिगदेदा सेवारी न्योबरी सेम लसु मुला जुनी लानन च्याङना कमजोर गदे मुला उच्च सम्मानित जहान ग्याम हामुला थे सत्य आइनबा जब परमेश्वर जे हालाइदा सेवकाइला लागिरी न्योसु मुला थे मिसे थे याङमा योग्यता प्रमाण लब्रे तिगै लादो मुला रोसे न्योय मुसुला तिगै लादे मुला तिग्द विषम थेरी गेन गेन आवश्यकता मुला परमेश्वर चे सामान्यतया चु लुईला उच्च देन शक्तिशाली मिगदेसे रङला गे लब्री अपिन मुला परमेश्वर चे थे मिगदेसे ने मुसुला जो क्युबा मुला जो टुटप तबा जहान ग्याम हामुला देन जो द संसार से मुलुक री मूल रूप री अस्वीकार लबा मुला परमेश्वर से सामान्यतया चु संसार ला उच्च देन शक्तिशाली मिगदेसे रङला गे लब्री अपिन मुला परमेश्वर से थे मिगदेसे न्यसु मुला

0: मेजरको कुराहरू कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित, कैद माफी, लगत कट्टा, आम माफी, सामुदायिक सेवा, कारागार व्यवस्थापन लगायतका विषयमा विद्यमान ऐन तथा कानून संहितामा संशोधन गर्न माग।
2: ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
1: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलियो, विज्ञ टोली त्यहाँ जाने, रोग पहिचानमा जोड़ दिनुपर्ने, बच्नका लागि शरीर ढाक्ने कपड़ा लाउन विज्ञको सुझाव।
3: अलिक अग्लो झारपातहरूमा बढ़ी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपड़ा भनौँ हामीले शरीर ढाक्ने खालको कपड़ा लगाउन एकदम जरूरी छ।
1: र विशौं एसियन खेलकुदमा काँस्य जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता, पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि गण्डकीको लगातार दोस्रो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विदेश जाने सपना बोकेका बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न आश्वासन दिएर ठगी गर्ने व्यक्तिहरू नै ठूला शक्तिको आडमा जोगिएका छन्। अन्यलाई फेरि ठग्ने काममा उनीहरू लागेको देखिन्छ। विभिन्न देश पठाइदिन्छु भनेर लाखौं रूपियाँ उठाउने अनि केही समयपछि पीड़ितलाई झुकाएर सम्पर्क विहीन हुने समस्या धेरैतिर छ। यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली जाने भएको छ। दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली बोलाइएको सल्यान प्रमुख जिल्ला अधिकारी कुमारी केसीले सीआईएनसँग बताउनुभयो।
6: खासमा अब अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ संख्यात्मक अनुपात चाहिँ घटेको छ संक्रमणको। अब हिजोसम्मको हेर्नुहुन्छ भने टोटलमा 480 जनामा लगभग देखिया छ। उहाँहरूको भनाइअनुसार चाहिँ हप्ता दिनभित्रमा यो अन्डर कन्ट्रोल हुन्छ भन्ने कुरा छ र यसको लागि हामीले विशेष हेर्नुपर्छ भनेर आज मात्रै हाम्रो नेपालगंज आइसकेका छ स्वास्थ्य सेवा विभागबाट विज्ञको टोली। त्यो अब भोलि बिहान 12 बजेसम्म हाम्रो सबभन्दा पहिला देखिएको दार्मा गाउँपालिकामा 12 बजेसम्म यो टिम पुग्छ। खासै अब डरलाग्दो अवस्था छैन, अनुपात घटिरहेछ, स्वास्थ्य कर्मीहरू सबै हुनुहुन्छ, औषधिको सप्लाई पनि राम्रो छ। अब उहाँहरूको भनाइमा चाहिँ यो नियन्त्रणमा छ, त्यस्तो डरलाग्दो अवस्था छैन भन्ने रहेको छ अहिलेसम्मलाई।
5: संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्र 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष छन्। स्वास्थ्य कर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक छन्। हामीले स्क्रब टाइफस के हो, यसबाट बच्न के गर्ने भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनलाई सोधेका छौं।
3: अब स्क्रब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले 8 किटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको भएर जान्छ। त्यसले गर्दा स्क्रब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन सिगर माइट भन्ने जुन केटाको कुरा गर्ने त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ। तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो। त्यति गर्न सक्यो भने चाहिँ हामीले यो स्क्रब टाइफसबाट हामी बस्न सक्दछ। तर यसको लागि अब एउटा जनचेतना पनि एकदम महत्वपूर्ण छ र सरकार भनौँ सम्बन्धित निकायले पनि यसमा जानकारीहरू चाहिँ पर्याप्त मात्रामा दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ। यति गर्न सक्यो भने हामीले अहिले पहिले रहेको स्क्रब टाइफसलाई छिटोभन्दा छिटो रोक्न सक्दछौँ भन्ने चाहिँ मलाई लाग्दछ।
5: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको बताउनु भएको छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको बताउनु भएको थियो। छलफलमा सांसदहरूले बाढ़ी पहिरोको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। छलफलमा कुनै नयाँ योजना वा नीति सम्बन्धी सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासन समेत प्रधानमन्त्रीले दिनुभएको थियो। बैठकका विषयमा जानकारी गराउन सांसद सागर ढकालले भन्नुभयो,
0: समग्रमा आइडियाको मात्रै कुरा भयो, के गर्न सकिन्छ अनि कसरी चाहिँ देशलाई अगाडि बढ़ाउन सकिन्छ, पूर्वाधारको समस्याहरू के हो, होइन सबभन्दा मेजर कुराहरू कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो। विभिन्न धारणाहरू थियो। पूर्वाधारको लागि चाहिँ हामीले तीन सिफ्टमै काम गर्नुपर्छ, कुनै एउटा मोडल ठाउँ चाहिँ बरू त्यसलाई निर्माण गरौँ, होइन कुनै एउटा जिल्ला हुन सक्ला, त्यसमा चाहिँ तीन सिफ्टमै काम गर्नु पर्यो। जसरी जिल्लामा चाहिँ हामीले मोडल बनाएर लिएर जान सकिन्छ र त्यो सफल भयो भने देशभरि नै तीन सिफ्टमा काम गर्न सकिन्छ भन्ने चाहिँ पहिलो कुरा थियो।
5: प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राखेको राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। सो प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डीएनए परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेश स्तरमा विस्तार गर्न विधेयक ल्याउनु परेको बताउनुभयो।
7: विधि विज्ञानको एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भनेर अब भवन निर्माण चाहिँ के अरे विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो दिइसकेको छ। अब भवन पनि बन्छ, आधुनिक उपकरणहरू आउँछ, त्यसकारणले झन्नै 20 करोड़ रुपियाँ जतिको चाहिँ के अरे उपकरणहरू किन्ने भनेको छ। भवनमा कति लाग्छ थाहा छैन। यहाँ सुरु गरेपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरकोलाई पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ। अब विश्वास गर्नुहोस् कि विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो भन्छ।
5: विधेयकमा तथ्याङ्क अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँको भनाइ छ। विधेयकमाथि सांसदहरूले आफ्नो प्रतिक्रिया राखेका थिए। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानूनी व्यवस्थासँग स्पष्ट रूपमा जोड़िएर अन्तिम रूप दिन निर्देशन दिएको छ। आज बसेको समिति सभापति समीक्षा बास्कोटाले समितिको प्रतिवेदनमा समेटिएका सुझावलाई समेटेर अन्तिम रूप दिन निर्देशन दिनुभयो। कैद माफी, गलत लगत कट्टा, आम माफी, सामुदायिक सेवा तथा कारागार व्यवस्थापन लगायतका विषयमा नयाँ व्यवस्था सृजना गर्नुभन्दा विद्यमान ऐन तथा मूलिकी संहितामा रहेका सम्बन्धित प्रावधानलाई स्पष्ट रूपमा उद्धृत गर्नुपर्ने उहाँले बताउनुभयो।
2: म समिति सचिवजीलाई के निर्देश पनि गर्छु भने यो कैद माफी, शारीरिक श्रमको जुन कोट गर्नुपर्छ त्यो ऐनलाई नै कोट गरेर गरौं, किनभने हामीमा ऐन अलरेडी छ, त्यो ऐनलाई ठ्याक्कै इम्प्लिमेन्ट गर भनेको हो कि हामीले यहाँनिर थप एक्स्ट्रा केही भनेको होइन र यो हामीले प्रतिवेदनमा सुझाव दिएको हो। ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
5: 3 वर्षसम्मको कैद सजाय पाएका व्यक्तिलाई कारागार पठाउनुको सट्टा सार्वजनिक हित तथा विकास निर्माणका काममा संलग्न गराउने सम्बन्धी सुझावमा कम्युनिटी सर्भिस र श्रम कैदलाई एउटै अर्थमा प्रयोग नगर्न समितिको निर्देशन छ। साझा खबरमा अब खेल खबर। जापानमा भएको विश्व एसियन गेम्समा काँस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। थाई एयर मार्फत नेपाली टोली आज दिउँसो स्वदेश फर्किएको हो। दुई दिन अघि आउने तय भए पनि थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो। नेपालले थाइल्याण्ड र श्रीलंकालाई हराएर सेमी फाइनल पुग्दै काँस्य पदक हात पारेको थियो। नेपाल सेमी फाइनलमा भने भारतसँग पराजित हुन पुग्यो। नेपाली महिला कबड्डीले यसअघि 19 एसियन गेम्समा पनि काँस्य पदक जितेको थियो। र पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जीत निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले भूटानलाई 64 रनले पराजित गर्यो। यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा गण्डकीले भूटानलाई 8 विकेटले पराजित गरेको थियो। गण्डकीले दिएको 157 रनको लक्ष्य पछ्याइएको भूटान 17 ओभर 4 बलमा 132 रनमा समेटियो।
1: सन्तोषी रावल। बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई अझै पनि समस्या
8: र उहाँहरूलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली मासु प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू गर्नको लागि एनको पर्खाई कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: तपाईँले कोठा भाडामा बस्ने वा अस्थायी घर बनाउने मध्ये कुन चाहिँ निधो गर्नुभयो? उत्तरगया गाउँपालिका रसुवामा यी दुई मध्ये एक प्रकारको बास तोकेर वडा र पालिकामा निवेदन दिइसकेका छन्। अब त्यसपछि के हुन्छ त? पालिकाका उपाध्यक्ष चमेली गुरूङ,
14: जो अस्थायी बसोबासमा बस्नुहुन्छ उहाँले अस्थायी बसोबास जाने भनेर नै फारम भरिसक्नु भएको छ। जो कोठामा बस्नुहुन्छ कोठा भाडा लिन्छु भनेर पनि फारम भरिसक्नु भएको छ। हामीले स्थायी बसोबासको र अस्थायी बसोबासको बीचको पिरियडमा कुन अप्सन तयार गर्ने भनेर हामीले उहाँहरूलाई सोधिसकेछौँ। स्वैच्छिक रूपमा अस्थायी बसोबासमा जान्छौँ अथवा कोठा भाडामा जान्छौँ भन्ने भनिसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि हामीलाई छुट्याउन त्यति गाह्रो अवस्था छैन। अब अस्थायी बसोबासमा बसोबास गर्ने व्यक्तिहरू जो कोठा भाडामा बस्नुहुन्छ उहाँहरूको हामीले खाता नम्बर कलेक्सन गरिसकेछौँ। सरकारबाट दिनुपर्ने कोठा भाडाको पैसा हामीले खाता मार्फतै भुक्तानी गर्छौँ। र अस्थायी बसोबासमा बस्ने चाहिँ हाम्रो केन्द्रीय सरकार एनडीआरआरएमबाट कस्तो प्रकारको अस्थायी बसोबासको चाहिँ नक्साङ्कन स्वीकृति हुन्छ सही बमोजिमको हामी तिनै तहको सरकारको समन्वयमा र विभिन्न सहयोगी हातहरू हुनुहुन्छ, संस्थाहरू एनजीओ एनजीओहरू हुनुहुन्छ उहाँहरूसँगको सहकार्यमा हामीले सरकारको मापदण्डलाई पूरा गरेर चाहिँ हामीले अस्थायी बसोबास बनाउन पर्ने हुन्छ। हाम्रो क्षेत्रको सुरक्षित स्थानहरू हामीले पहिचान गरिसकेका छौँ, त्यहाँ अस्थायी बसोबास निर्माण गरेर हामी छिटै नै सार्छौ भन्ने तयारी छ।
13: उत्तर गया गाउँपालिका रसुवाका उपाध्यक्ष चमेली गुरुङ, बसोबासका लागि सुरक्षित जग्गा छनौट भइसकेको, कोठा भाडामा बस्न चाहनेका लागि बैंक खातामै राहत रकम पठाइने योजना बताउनुहुँदै, बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई समस्या छ, त्यसमाथि सड़क बन्द भएपछि स्वास्थ्य चौकी वा अस्पताल जान गाह्रै भएको छ। यस्तो बेला तपाईंलाई 9852255254 फोन नम्बर काम लाग्न सक्छ है।
8: भदौको 10 गते भुटेकोसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाकोट धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा, तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन, जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु, 9852255254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुऱ्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँहरूलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
13: अञ्जु ढुङ्गाना, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख, आजदेखि बेत्रावती सम्मको बाटो पुनः खुलेको छ। नेपाली सेना, सड़क विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि अस्थायी ट्र्याक खोल्ने काम भएको सड़क विभागले जनाएको छ। यो बाटो खुलेसँगै अब बेत्रावती सम्म जान समस्या हुने छैन। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पशु वत्सला ऐन लागू भएपछि उपभोक्ताले स्वच्छ मासु पाउने,
15: पशु वत्सला र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टीमोर्टम पोस्टमोर्टम इक्जामिनेशन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने, के गर्न नपाइने सबै कानूनमा व्यवस्था गरिएको छ। त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
1: मासुको प्रशोधन, भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड, कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
16: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
7: ए हो र बहिनी, लक्षणले त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
16: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
7: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
16: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
17: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
16: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
13: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
18: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5700 मा साथै क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुने छन्
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ 32 वर्षदेखि निर्माणको क्रममा रहेको पशु बस्ताला सञ्चालन एन अहिले आएर अन्तिम अवस्थामा पुगेको छ र यसलाई टुङ्गोमा पुर्याउने कुरा भएको छ र छिट्टै कार्यान्वयनमा आउने आशा पनि गरिएको छ यसले व्यवस्थित बस्तालाको अभावमा लामो समयदेखि खुल्ला तथा अव्यवस्थित स्थानमा पशुवध गर्ने सरसफाईमा पर्याप्त ध्यान नदिने र मासुको गुणस्तर तथा स्वास्थ्य परीक्षणमा धेरै देखिएका समस्याको समाधान गर्ला भन्ने आशा छ बस्ताला सञ्चालनसँगै पशुको स्वास्थ्य परीक्षण स्वच्छ तथा वैज्ञानिक ढंगको वध मासुको निरीक्षण प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू हुनेछन् र यसले पक्कै पनि फाइदा गर्नेछ पशु चिकित्सक मोदनाथ गौतमसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं
15: यो 2055 सालमा पशु वधशाला र मासु जाँच ऐन 2055 र 2057 सालमा पशु वधशाला र मासु जाँच
19: नियमावली
15: जारी भयो तर यो ऐनमै भएको प्रावधान अनुसार यसमा के कुरा उल्लेख थियो भने छ अहिले पनि भने राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा क्षेत्रमा तोकिएको मितिदेखि लागू हुनेछ भन्ने प्रावधान ऐनमा रहेको छ र त्यसै प्रावधान बमोजिम 2061 सालमा हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको वधशालालाई टार्गेट गरेर चार किल्ला तोकेर त्यो ऐन लागू भएको सूचना राजपत्रमा प्रकाशन गरियो तर विडम्बना कस्तो भयो भने केही तोकिएको क्षेत्रमा मात्रै लागू भयो चार किल्ला तोकिएको थियो त्यो चार किल्ला तोकिएको भन्दा चार किल्लाभन्दा बाहिरपट्टि गएर पशु खसी वध गर्ने
19: काट्ने मान्छेले व्यवसायीहरूले त्यो क्षेत्रभन्दा बाहिर गएर काट्दिनु भयो बाहिर गएर काटिसकेपछि त नियम लागेन
15: र यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यान्वयनका लागि र पूर्ण सफलता प्राप्त गर्न सकिएन र यो कार्यान्वयन गर्नुपर्छ भनेर सरकार लागिरह्यो तर कार्यान्वयन गर्न नसकेको यथार्थ छँदैछ हाम्रो बीचमै 26 वर्षदेखि बीचमा सुर्खेतमा फेरि अर्को एउटा बच्चाला बन्ने कुरा भयो बन्यो र त्यहाँ पनि फेरि हामीले बच्चालालाई नै एरियालाई नै चार किल्ला मानेर लागू गर्यौं त्यो पनि सफलतामा हामी पुर्याउन सकेनौं फेरि बुटोबलमा त्यसै गरी एउटा बच्चाला बन्यो त्यहाँ पनि बच्चालाको वरिपरिलाई मात्रै बाहिरतिर चाहिँ चलिरह्यो वध गर्ने काम चलिरह्यो र यो पूर्ण कार्यान्वयन गर्न हुन सकेन यो अवस्था हो अब यसको कारणहरूको पछि जाने हो भने चाहिँ धेरै कारणहरू छ एक त हामी उपभोक्ताहरू आफै पनि धेरै सचेत छैनौँ जस्तो लाग्छ कि हामीलाई फ्रेस मासु चाहिन्छ काट्दैको मासु हामीलाई चाहिएछ फ्रिजमा राखेको मासु भनेको बासी मासु हो यो त के खाने भन्ने खालको सोच छ यसमा परिवर्तन हुन जरुरी छ स्वास्थ्यको हिसाबले फ्रेस भन्दा डिप फ्रिजमा राखेको मासु स्वास्थ्यकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ जुन ढिलो भइसकेका छ
19: सबैभन्दा पहिला त स्वस्थ मासु हामीले खान जरुरी छ र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो लाग्यो उपभोक्ता सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या भएन होइन
15: एउटा कुरा त उपभोक्ता सचेत हुने कुरा भयो सँगसँगै अरू पूर्वाधारका कुराहरू पनि सँगसँगै जोडिएर आउँछ फेरि उपभोक्ताले चाहिँ ल मलाई म डिप फ्रिजको मासु खान्छु यो फ्रिज गरेकै मासु खान्छु मैले ताजा मासु खाँदैन भनेर भन्यो भने पनि त्यतिले मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त अवश्य गर्दैन त्यसका केही पूर्वाधारहरू छन् जुन कुरा एउटा चेनमा जानुपर्ने हुन्छ
19: बच्चालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो सफा हुनु पर्यो
15: पहिलो कुरा त बच्चालाई हुनु पर्यो त्यो बच्चाला स्वच्छ सफा हुनु पर्यो र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारहरू भएकै हुनु पर्यो अनि मात्रै त्यहाँबाट वध हुन्छ स्वस्थ पशु वध हुन्छ फेरि मासु जाँच हुन्छ स्वस्थ मासु अनि बल्ल उपभोक्ताकोमा पुग्छ। यो लाइनमा यो चेनमा गयौँ भने मात्रै हुन्छ। अब अहिलेसम्म के हुन सकेन भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौँ, जहाँसुकै जुनसुकै तिनवटा तहको सरकार छ हामी सबैलाई थाहा छ, तर जहाँ बसेको नि हामी कुनै न कुनै स्थानीय तहमा त छौँ नि, र त्यो स्थानीय तहमै हो बध हुने पनि कुनै न कुनै स्थानीय तहमा हुन्छ, बच्चालाई त्यहीँ हुन्छ, मासु पसल त्यहीँ हुन्छ, र त्यसकारण मेन भूमिका कसको हुनु पर्यो,
19: स्थानीय सरकारको हुनु पर्यो भन्ने सरकारको
15: हुनु पर्यो, मेन त हुनै पर्यो,
19: स्थानीय सरकारलाई नै यसको अधिकार पनि स्थानीय सरकारलाई नै दिएको छ।
15: स्थानीय सरकार सञ्चालन ऐनले पनि बच्चालाई सञ्चालन गर्ने अनि मासु पसल नियमन गर्ने कुराहरूको अधिकार समेत स्थानीय सरकारलाई दिएको छ। फेरि यसो भनेर स्थानीय सरकारको मात्रै हो अरूको अरू भनेर अरू दुईटा सरकार पन्चिने अवस्था चाहिँ छैन नि फेरि, किनभने
19: कहिले कहिले हुन्छ जस्तो चाडपर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने, मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ, तर त्यसपछि फेरि हराउँछ
15: यो।

सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ विज्ञ टोली पठाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़ेको बताउनु भएको छ। प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित भएको छ। कानून न्याय तथा मानवाधिकार समितिले विद्यमान कानून व्यवस्थालाई संशोधन गर्ने र नयाँ नयाँ कानून बनाएर राज्य संयन्त्रमा केही परिवर्तन देखाउनु पर्ने बताएको छ। र जापानमा भएको 20 एसियन गेम्समा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: टाइम चेक, इट्स 8 PM.
2: अहिले बेलुकीको 8 बजेको छ.

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन विवादन ठक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुता हाइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ। अनि साथमा प्रोग्राम सुनेर साथ दिँदै हुनुहुन्छ तपाई सम्पूर्ण श्रोता महानुभावहरूले। र यति बेला यो रातिको समय छ, धेरैजना श्रोता साथीहरूले हेलम्बा एफएम सुनिराख्नु भएको छ यो रातिको समयमा, र पक्कै पनि धेरैजना श्रोता साथीहरूले खाना लिइसक्नुभयो होला, कतिपय साथीहरूको बाँकी नै होला र कतिपय साथीहरूको बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला अब खानपिन भएर पनि सुतिसक्नुभयो होला, कतिपय साथीहरू अब यति बेला रातिको समयमा सुत्ने तर्खरमा हुनुहुन्छ होला, कतिपय साथीहरू अझै पनि नाइट ड्युटीहरू गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू अब अझै पनि प्रोग्राम कुन बेला आउँछ, प्रोग्रामको साथमा अब निदाउने तर्खर गर्नुपर्छ भनेर बसिराख्नु भयो होला होइन। र सँगसँगै तपाईँहरूले राख्नुभएको यो अपेक्षा र तपाईँहरूको पर्खाएको घडी भने सकिसकेको छ। अब हामी तपाईँहरूको माझमा जोडिएका छौं, यो एक घण्टाको समय हामी तपाईँहरूसँगै रहनेछौ, रात्रिकालीन सन्देशहरू लिनेछौ, मिठो कुराकानीहरू गर्नेछौ अनि तपाईँहरूसँग नै यो रातको समयमा एक घण्टा व्यतीत गर्ने हामीले निधो गरिएको छ।

र प्रोग्राम सुन्न सक्नुहुनेछ यति बेला। यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको छ र हाम्रो यस प्रोग्राम अनि यस रेडियोलाई स्थानीय जिल्ला काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका अन्य विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हिलुम्बा एफएम सुन्दै हुनुहुन्छ र यो सँगसँगै तपाईँहरूले अनलाइनको मोबाइल वेबसाइटहरू, मोबाइल अनि गुगल क्रोम लगायतका अन्य सामाजिक सञ्जालबाट पनि एकैसाथ रेडियो नसुन्ने ठाउँहरूबाट अनलाइनको माध्यमबाट पनि हाम्रो यस प्रोग्रामलाई सुन्न सक्नुहुनेछ र प्रोग्राम सुनेर मजाले साथ दिन पनि सक्नुहुनेछ र धेरैजना श्रोता महानुभावहरूले प्रोग्राम सुन्दै पनि आइराख्नु भएको छ र यदि तपाईँहरू तपाईँको गाउँठाउँमा राम्रोसँग रेडियो सुन्न गाह्रो छ भने तपाईँहरूले सर्च गर्नुहोला, आफ्नो फेसबुकको सर्च बक्समा जानुहोस्, त्यसमा हिलम्बो एफएम 89.6 MHz जेड सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनु भए पनि फेसबुक युजर साथीहरूले हामीलाई अडियो लाइभ सुन्न पाउनुहुनेछ र भेटाउन सक्नुहुनेछ र त्यहाँबाट मात्र नभइकन तपाईँहरूले गुगल क्रोमबाट पनि हिलम्बा एफएमको फ्रिक्वेन्सी सुन्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ तपाईँहरूले www.hilambaefm.com.np लगइन गर्नुभयो भने तपाईँहरूले जुनसुकै स्थानमा रहनु भए तापनि हिलम्बा एफएम सुन्न सक्नुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ र आज पनि हामी तपाईँहरूको रात्रिकालीन सन्देश लिनेछौं। त्यसको लागि कार्यक्रममा कल गरेर सहभागिता जनाउनु पर्ने हुन्छ। श्रोता, कार्यक्रममा कल गर्नका लागि नम्बर छ 98 60 52 55 25 मा कल गर्दै सहभागिता जनाउनुहोला अनि यो सँगसँगै तपाईँहरूले फेसबुक पेजबाट हामीलाई धेरैजना श्रोता साथीहरूले हेरिराख्नु भएको छ र त्यहाँबाट पनि तपाईँहरूले कमेन्ट गर्नुभयो भने तपाईँहरूको कमेन्टबाट पनि हामीले लिनेछौँ नाइट विशेषहरूलाई। अनि तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्न नभुल्नुहोला र यदि तपाईँहरू चाहिँ हामीसँग जोडिनु भएको छ हाम्रो प्रोग्राम यदि मन परेको खण्डमा तपाईँहरूले लाइभ सेयर गर्न पनि नभुल्नुहोला। कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुला छ 98 60 52 55 25। सो नम्बरमा कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो अनि रमाइलो गीत राखेर कार्यक्रमको ढोका उगार्न चाहन्छु। गीतपछि आउनेछौ तपाईँहरू भने हिलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, हामीले एकदमै निकै नै मिठो अनि रमाइलो गीत राखिसकेका छौँ। गीत पछि पुनः स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो र सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट यहाँहरूले हाम्रो यस प्रोग्राम सुन्दै हुनुहुन्छ र यो व्यवसायमा तपाईँहरूले रात्रिकालीन सन्देश राख्नुपर्ने हुन्छ आज र कार्यक्रममा कल गर्नका लागि नम्बर खुल्ला छ तपाईँहरूको लागि 0112-98-60-52-55-25 कल गरेर रात्रिकालीन सन्देश राख्नको लागि यस व्यवसायमा यहाँहरू जोडिन सक्नुहुनेछ यो रातिको समय।

0: ओके जर्सिङ पोवाबाट ओके अनि खाना खानुभयो त तपाईँले हजुर एकदमै मेरो पनि खाना भइसक्यो खाना भएर नै कार्यक्रममा जोडेका छौँ अनि के छ नि खबर तपाईँ लगाए तपाईँ हुने ठाउँतिरको हजुर अनि आजको दिन कस्तो भयो नि हजुर घर आइसी काम गर्नुभयो दिनलाई व्यतीत गर्नुभयो है ल हुन्छ कार्यक्रममा कल गर्नु भएको छ एकदमै खुसी लाग्यो रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ
1: रात्रिकालीन सन्देश भन्नुपर्दा फर्स्ट अफ अल हाम्रो जेजेको लागि शुभरात्री भन्न चाहन्छु
0: हजुर धन्यवाद तपाईँले पनि शुभरात्रि
1: थ्याङ्क यू अनि टेक्निकलमा सर्ट गर्ने राजव तामाङको लागि पनि शुभरात्री भन्न चाहन्छु अनि वर्तन नानाको लागि पनि शुभरात्री भन्न चाहन्छु अनि यहाँ सुन्दा हुनुहुन्छ मेरो हजुर सर चामलिङको लागि पनि शुभयात्री भन्न चाहन्छु अनि मेरो साथीहरू भन्नुपर्दा जीवन चयत्री मखमली खाको दिदी माया घिसिङको लागि अनि कृष्ण पडेलको लागि अनि आकाश तामाङको लागि सरिता थामीको लागि अनि मेरो पिस्कारवासीको लागि अनि मम्मी बुबाको लागि अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दैछु दादा बाबा टिके
0: ओके भाई साथी हुनुहुन्थ्यो सो धेरै धेरै धन्यवाद छ रञ्जना थामी हुनुहुन्थ्यो उहाँले पनि यो समयमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ आजको यस अवसायमा रात्रिकालीन सन्देश राख्नको लागि 9860525525 यो नम्बरमा कल गर्दै आउँदै गर्नुहोला र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर काठमाडौँबाट रेजिनाजी बोल्दै हुनुहुन्छ है ओके रेजिनाजी अनि खाना खानुभयो हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौँ अनि सन्चै हुनुहुन्छ हजुर म पनि एकदमै ठिकै छ सन्चै आरामै छु भन्नुपर्छ अनि सुनाउनुहोस् न आजको दिन कस्तो भयो तपाईँको हजुर ड्युटीमा जानुभयो आउनुभयो आफ्नो काम पुरा गर्नुभयो जिम्मेवारी है ल हुन्छ कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ हजुर धन्यवाद तपाईँले पनि शुभरात्रि ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा सो धेरै धेरै धन्यवाद छ साथी हुनुहुन्थ्यो है र उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्नुभएको छ एकै मुस्टमा र यसै गरी तपाईँहरूको पालो भइसकेको छ कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुल्ला छ सो नम्बरमा कल गर्नु 9860525525 रात्रिकालीन सन्देश राख्नको लागि तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला छ तपाईँहरूले सजिलै तरिकाले कार्यक्रममा कल गर्न सक्नुहुनेछ अनि नाइट विशेषहरू मजाले राख्न पाउनुहुनेछ है त र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु नमस्ते हजुर साथी हुनुहुन्थ्यो तर साथीको कल भने यति बेला कटिसकेको छ है र नेटवर्कको समस्या पनि हुन सक्छ र फेरि पनि कल लगाउनु श्रोता मजाले कल लगाउनका लागि नम्बरहरू एकदमै खुल्ला छ तपाईँले कल गर्नका लागि नम्बर 9860525525 कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ अनि कमेन्ट पनि गर्दै गर्नु फेसबुक पेजबाट लाइभ भइरहेको छ यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार हजुर यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्ते
2: भेट्नलाई समेली

0: हेलो
1: दादा हजुर नमस्ते नमस्ते नमस्कार सिन्दुर हाल्न दाहिने हात काटेको है हजुर अनि सिन्दुर हाल्नको लागि हातै काट्नु पर्ने हुन्छ र कृष्णजी हजुर पक्कै पनि एकदमै मिठो गीत गुनगुनाउनै गुनगुनाउँदै आउनु भएको छ कृष्णजी अनि खाना लिनुभयो कि छैन
0: मेरो चाहिँ खाना भएर अनि दादा हजुरको प्रोग्राम सुन्दै अनि यसो कल ट्राई गर्दै बसिरहेको भन्नुपर्छ है त दादा अनि दादा हजुरको खाना भयो त
1: हजुर खाना एकदमै भइसक्यो भन्नुपर्छ खाना भएर नै कार्यक्रममा जोडेका छौँ अनि सन्चै हुनुहुन्छ
0: एकदम सन्चै आरामै छु भन्नुपर्छ दादा अनि हजुरलाई के कस्तो छ नि
1: हजुर मलाई पनि एकदमै ठिकै छ सन्चै आरामै छु भन्नुपर्छ अनि सुनाउनुहोस् आजभोलि दिनहरू कसरी व्यतीत गर्दै हुनुहुन्छ
0: आज भोलि भन्नुपर्दा दादा यस्तै गाउँबाटै अब घर यस्तै कामहरू गरेर अब लगभग दसैँ पनि नजिकै छ दादा यस्तै गाउँतिरै छु भन्नुपर्छ है दादा
1: हजुर हजुर एकदमै अनि के कामहरू चल्दैछ आज भोलि गाउँघरमा के को सिजन हुन थाल्यो
0: खासै आज भोलि त काम छ भन्नु पर्दैन है त दादा अब लगभग सबै अब धानहरू पसाउने अब त्यही भनौँ न अब यो कार्तिक मङ्सिर लागे पछाडि चाहिँ कामहरू सुरु हुन्छ दादा अहिले त खासै काम छैन भन्नुपर्छ सबै कामहरू सकेरै अब यस्तै अब भनौँ न दसैँहरू पनि नजिकैदैछ यस्तै अब घर घरकी कामहरू गरे बस्यो यस्तैहरू दिनहरू चलिरहेको छ भन्नुपर्छ है त दादा
1: हजुर भनेपछि अब खासै कामहरू चाहिँ छैन घर आइसी कामहरू चाहिँ चलिरहेको नै छ त्यसो भए ल हुन्छ एकदमै खुसी लाग्यो कार्यक्रममा धेरै दिन पछि कुराकानी गर्न अवसर मिल्यो र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ
0: रात्रिकालीन सन्देश भन्नुपर्दा फर्स्ट म दादाहरूको लागि शुभरात्री गुड नाइट मिठी नेत्री कामना भन्न चाहन्छु अनि त्यति सम्बन्धले राघव भाइको लागि पनि शुभरात्री गुड नाइट मिठी नेत्री कामना भन्न चाहन्छु वर्दा दिदीको लागि पनि शुभरात्री गुड नाइट मिठी नेत्री कामना भन्न चाहन्छु घेलिङ दादाको लागि पनि शुभरात्री गुड नाइट मिठी नेत्री कामना दादा भन्न चाहन्छु अनि साथीहरू भन्नुपर्दा उता सुन्दै हुन्छ होला निर्जला दिदी उहाँको लागि पनि शुभरात्री गुड नाइट मिठी नेत्री कामना दिदी नम्बर नभएर कल गर्न नपाएको हो बिर्सेको छैन भन्न चाहन्छु उता सुन्दै हुन्छ होला माया घिसिङ बहिनी उहाँको लागि पनि शुभरात्री गुड नाइट मिठी नेत्री कामना भन्न चाहन्छु उता सुन्दै हुनुहुन्छ होला काभ्रेको चारमा रहने जीवन छेत्री दादा उहाँको लागि पनि शुभरात्री गुड नाइट मिठी नेत्री कामना भन्न चाहन्छु उता सुन्दै हुनुहुन्छ होला तिस्तरमा रहने सरिता बहिनी उहाँको लागि पनि शुभरात्री गुड नाइट मिठी नेत्री कामना भन्न चाहन्छु अनि उता सुन्दै हुनुहुन्छ होला रञ्जना योक्रे कल गर्ने उहाँको लागि पनि शुभरात्री गुड नाइट मिठी नेत्री कामना भन्न चाहन्छु उता सुन्दै हुनुहुन्छ होला विजय उहाँको लागि पनि शुभरात्री गुड नाइट मिठी नेत्री कामना भन्न चाहन्छु अनि म भन्दा अगाडि पछाडि कल एसएमएस गर्ने साथीहरू सबैजनाको लागि शुभरात्री गुड नाइट मिठी नेत्री कामना भन्न चाहन्छु मलाई जो जसले कृष्ण भनेर चिन्नुहुन्छ चिन्नुहुन्न माया लिन गर्नुहुन्छ उहाँहरूको लागि पनि शुभरात्री गुड नाइट मिठी नेत्री कामना
1: ओके बाई बाई साथी हुनुहुन्थ्यो कृष्ण परियार हुनुहुन्थ्यो यति बेला हामीलाई यता चौथा र तीन बतासेबाट हुनुहुन्थ्यो उहाँले पनि व्यवसायमा फोन गर्नु हुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ धेरै धेरै धन्यवाद व्यक्त गर्दछु र यसै गरी आउन सक्नुहुनेछ पालो तपाईँहरूको नै हो कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि यति बेला कोही साथी लाइनमा हुनुहुन्छ हजुर नमस्कार साथी हुनुहुन्थ्यो उहाँको कल यति बेला कटिसकेको छ र खै केही छैन यति बेला अर्को साथी लाइनमा हुनुहुन्छ हामी उहाँसँग कुराकानी गर्छौ हजुर नमस्ते हजुर नमस्ते हजुर नमस्ते दर्शन सरस्वतीजी बोल्दै हुनुहुन्छ ओके ल अनि सरस्वतीजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा हजुर रेडियो सुन्ने मोबाइल चलाउने निन्द्रा फिटिकै लाग्दैन है
2: होइन फिटिकै त होइन प्रोग्राम नसुनिकन निन्द्रा लाग्दैन
1: ए ल ठिकै छ न मोबाइल चलाउन पाएपछि निन्द्रा पनि नआउने पो हो कि
2: होइन
1: त्यही त त्यो बानी भएर नि होला नि त ओके ल अनि खानपिन गर्नुभयो कि छैन नि हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौ अनि आरामै हुनुहुन्छ नि है
2: एकदम हजुर
1: ओके ल अनि आजको दिन कस्तो भयो तपाईँको जस्ट ड्युटीमा नै दिनलाई कथाउनु भयो आज ल हुन्छ कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ ओके भाई भाइ साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो यति बेला सरस्वती श्रेष्ठ है यता जलबिरेबाट हुनुहुन्थ्यो र उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु र यसै गरी तपाईँहरूको पालो भइसकेको छ कार्यक्रममा कल गर्नका लागि 98 60 52 55 25 जुन जुन ठाउँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले हाम्रो यस अवस्थामा रात्रिकालीन सन्देश राख्नको लागि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ धुलीखेलबाट माया के होला परिवार है हजुर अनि मायाजी खाना खानुभयो त तपाईँले हजुर एकदमै मेरो पनि खाना भइसक्यो भन्नुपर्छ अनि सुनाउनुहोस् न के छ तपाईँको खबर लगायत तपाईँ हुने ठाउँतिरको सबै ठिकै छ है हजुर अनि आजको दिन कस्तो भयो नि तपाईँको हजुर राम्रो नै भयो है ओके ल हुन्छ कार्यक्रममा जोडिनु भएको छ रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ हजुर धन्यवाद ओके साथी हुनुहुन्थ्यो सो उहाँलाई धेरै धेरै धन्यवाद छ मायाजी हुनुहुन्थ्यो है सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिनु भएको छ र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि हामी माझमा धेरैजना श्रोता साथीहरूको कमेन्टहरू पनि बाँकी नै छ धेरैजना साथीहरूले हामीलाई हेरिराख्नु भएको छ फेसबुक लाइभ मार्फत है तपाईँहरूले कमेन्ट पनि गर्न सक्नुहुनेछ कमेन्ट गर्दै गर्नुहोस् तपाईँहरूको कमेन्टहरू पनि हामी वाचन गर्नेछौँ साथीहरूको सामु पुर्याउनेछौँ तपाईँहरूले जहाँ जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ सुनिराख्नु भएको छ कल गर्दै रात्रिकालीन सन्देश राख्नका लागि जोडिन पाउनुहुनेछ र सक्नुहुनेछ पनि है र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर अभागी छिटो भाग्यमानी भएको छ कल फ्याट्टै लाग्या छ है ए हजुर हजुर कल त उठ्नु पर्ने हो फ्याटै लाग्यो पछाडि त तर पनि कुराकानी हुँदै जाँदाखेरि होल्ड कलमा बस्यो होला कि हजुर ल अनि खाना लिनुभयो कि छैन हजुर हजुर पक्कै पनि अब पहिला त खाना लिनु पर्यो अनि मात्र पो सुत्ने तर्खरको व्यवस्था गर्नु पर्यो मिलाउनु पर्यो है ओके ल अनि के छ खबर कस्तो हुँदैछ दिनहरू आजको हजुर दिउँसोमा झलमल्ल चरको घाम लागिन्छ है ल ठिकै छ अब बिस्तारै चाडपर्व आउँदैछ त्यसो हुनाले अब मौसम सफा झिलिमिली त हुनै परिहाल्यो नि स्वाभाविक रूपमा नै है ल कार्यक्रम त सुन्नु भएको नै होला ल हुन्छ एकदमै खुसी लाग्यो र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ
3: हजुरलाई शुभरात्री भन्न चाहन्छु हाम्रो होल परिवार लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई शुभरात्री गुड नाइट
1: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भागी बमजन हुनुहुन्थ्यो यता काभ्रेबाट हुनुहुन्थ्यो है र उहाँले पनि अब साईमा फोन गर्नुहुँदै कार्यक्रमबाट भागिसक्नु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ श्रोता आफ्नो घर परिवारजन आफन्त इष्ट मित्रमा रात्रिकालीन सन्देश राख्नको लागि। यति बेला हेलम्बा एफएम सुन्दै हुनुहुन्छ, सिन्धुपाल्चोकको जिल्लाको चौताराबाट प्रसारण भइरहेको हाम्रो यस प्रोग्राम। यति बेला कार्यक्रम प्रस्तुतामा छु म आईसिंह तामाङ, अनि प्राविधिक कक्षबाट मलाई भरपूर साथ दिँदै हुनुहुन्छ यो आवाजहरूलाई तपाईँहरूको माझमा तपाईँहरूको मोबाइल रेडियोसम्म तरंगित गराउनका लागि। प्राविधिक कक्षबाट भरपूर साथ दिँदै हुनुहुन्छ मित्र राघव तामाङ, अनि साथमा प्रोग्राम सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले प्रोग्राम सुन्दै हुनुहुन्छ। हाम्रो यो प्रोग्राम छ दिन आउने गर्दछ है श्रोता, शनिबारको दिनमा चाहिँ रातिको समयमा आउँदैन है, र अरू बेला चाहिँ तपाईँहरूले मजाले सुन्न सक्नुहुनेछ। रातिको 9 बजेबाट 10 बजेसम्म हामीलाई सुन्नका लागि विभिन्न माध्यम छ। तपाईँहरूले रेडियोको माध्यमबाट सुन्न सक्नुहुनेछ भने तपाईँहरूले हामीलाई फेसबुक पेजबाट पनि प्रोग्राम सुन्न सक्नुहुनेछ। प्रोग्रामको लागि हामीले व्यवस्था गरिएको छ। र यो सँगसँगै यति बेला कोही साथी हामी माझमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
4: नमस्ते
1: हजुर। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर एकदमै सन्चै आरामै सुने रमाजी, अनि तपाईँलाई के कस्तो हुनुहुन्छ सुनाइदिनुहोस्।
4: मलाई पनि एकदम ठिकठाक छ।
1: ल ठिकै छ, अब सधैँ ठिकठाक हुनुपर्छ र हुँदै जाउन् यही कामना है। ल अनि खानपिन गर्नुभयो कि छैन नि? हजुर हाम्रो त एकदमै खाना भएर नै कार्यक्रममा जोडेको हो, पहिला खाना अनि त्यसपछि कार्यक्रममा उपस्थित हुने हो है। हजुर अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ नि?
4: यति बेला त्यतिकै एकछिन टाइम निकालेर हजुरसँग कुराकानी गर्दै
1: भनौँ। यस कुराकानीको लागि समय मिलाउनु भएको छ है। हुन्छ, एकदमै खुसी लाग्यो। साथी हुनुहुन्थ्यो रमा सुनवार, उहाँलाई धेरै धेरै धन्यवाद छ यो ड्युटीको समय, यो रातिको समयमा उहाँले पनि हामीलाई कुवेतबाट कल गर्नु भएको थियो है। धन्यवाद भन्दछु र शुभरात्रि पनि व्यक्त गर्दछु। र तपाईँहरूले पनि कार्यक्रममा कल गर्नका लागि नम्बर छुटाएको छ है श्रोता, तपाईँहरू जहाँबाट हामीलाई प्रोग्राम सुन्दै हुनुहुन्छ तपाईँहरू सबैजनाले हाम्रो यस व्यवसायमा सहभागिता जनाउन सक्नुहुनेछ अनि रात्रिकालीन सन्देश राख्न पाउनुहुनेछ। र त्यसमा तपाईँले आफ्नो घर परिवारजन सबै सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। कमेन्टहरू मार्फत पनि तपाईँहरूले कमेन्ट गर्नुहोला, र तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्न पनि नभुल्नुहोला, अनि लाइभ सेयर गर्न पनि नभुल्नुहोस् आफ्नो साथी सङ्गीमा पुर्याउन चाहनुहुन्छ भने। र अहिलेको लागि भने चाहिँ हामी गीत राख्ने बेला भइसकेको छ, एकदमै मिठो रमाइलो गीत राख्छौ, गीतपछि फेरि पनि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरू कुनै हो कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि 9860525525 कार्यक्रममा कल गर्न सक्नुहुनेछ र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्ते, सेवा रु कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कुवेतबाट जुनिता चामलिङ राई है। हजुर जुनिता जी, अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर मेरो खबर एकदमै ठिकै छ, समग्रमा एकदम सन्चय आरामै छ भन्नुपर्छ। अनि तपाईँले के कस्तो हुनुहुन्छ सुनाइदिनुहोस्।
1: मेरो खबरहरू चाहिँ सबै ठिकै छ, निन्द्रा लागिरहेको छ, त्यस्तै त्यस्तै छ भन्नुपर्छ। त्यस्तो धेरैजनालाई केही पनि छैन भन्नुपर्छ है।
0: हजुर हजुर, समग्रमा सबै ठिकै छ, राम्रो नै छ नि है।
1: हजुर
0: अनि सुनाउनुहोस्, दिनहरू कस्तो हुँदैछ आज भोलि?
1: आज भोलि दिनचारीहरू यस्तै छ, बिहान ड्युटी गयो आयो बस्यो, बाहिर निस्किने धेरै गर्मी छ, बाहिर निस्किन सकिँदैन भन्नुपर्छ, रुममै बस्यो, यतै उति काम गर्यो, तला माथि कुद्यो भन्नुपर्छ, एक्सर्साइज चाहिँ मजाले हुन्छ भनौँ न।
0: हजुर एक्सर्साइज अनि ड्युटी गर्ने है। हुन्छ, कार्यक्रममा कल गर्नु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुन्छ?
1: ओके, मेरो रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि चाहिँ सर्वप्रथम हजुरलाई गुड नाइट चौराद्री सपनामा जाने मनको मान्छेलाई देख्नु होला भन्न चाहन्छु।
0: हजुर धन्यवाद।
1: हजुर जान त्यसै गरी हुनुहुन्छ जनताले छोरा कृष्ण तामाङ अनि प्लस सुनिता कुलुङलाई पनि गुड नाइट शिवरात्री, धेरै मायामा सन्तानलाई सबैजनालाई भन्न चाहन्छु। अनि त्यसै गरी प्यारी बहिनी दिल्सालाई भावनामा गए दुर्गा कोटवर बिमा थामीलाई पनि गुड नाइट शिवरात्री, धेरै मायामा सम्झना भन्न चाहन्छु। अनि त्यसै गरी हुनुहुन्छ तालु फर्सी जीवन फाबिन टुकु सुल्तान राई टेम्बियानी उहाँले म बेनर सेम जीवन सुन्दा समकुमार लिम्बू बसन्त श्रेष्ठ गगन अन्त राज राई गाइला दाई लिम्बु विजय राई पिकेलाई पनि गुड नाइट शिवरात्री, धेरै मायामा सम्झना भन्न चाहन्छु। अनि त्यसै गरी हुनुहुन्छ बादल वाली कुमाया सुमिता याकाक्षी लिम्बुलाई पनि गुड नाइट शिवरात्री, धेरै मायामा सम्झना भन्न चाहन्छु। अनि त्यसै गरी हुनुहुन्छ रञ्जना माहिङलाई, कल्पना ताम्पाङ, कल्पना तामाङ, सानुमाई शेर्पा, दिलदेव श्रेया, अनबल शेर्पा पनि गुड नाइट शिवरात्री भन्दै गोजी बिदा हुन चाहन्छु है। त हस्त हस्त भाइ।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो जुनिता चामलिङ राई हुनुहुन्थ्यो यति बेला हामीलाई, उहाँले कल गर्नुभएको थियो कुवेतबाट। सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि, अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र यति बेला कमेन्टतर्फ लाग्छौ, कमेन्ट गर्नुभएको छ हामीलाई। हेलो दर्शन नमस्ते, आरामै हुनुहुन्छ हजुर? खाना खानुभयो कि बाँकी छ भन्नुभएको छ। मेरो खाना भइसक्यो, तपाईँको पनि भयो होला। म पनि प्रोग्राम सुन्दैछु पोखराबाट, नाइस प्रोग्राम, गुड नाइट अल, मिस यु भन्नुभएको छ। जसबिनजीलाई पनि धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्ट गर्नुभएको छ उहाँले, सेवारू नमस्कार आरजी सर हजुर, कार्यक्रम सुन्दैछु म पनि तेह्रथुमबाट भन्नुभएको छ। र नाइट विशेष राख्नु पर्दाखेरि अप्सरा खड्का, सबिना कन्दगुवा, सुनिता भण्डारी, सोस्थानी भुजेल, अप्सरा बस्नेत, अप्सरा थापा, अन्जिता मल्ल, रन्जु मगर, बिना बिना मगर, सरिता, विनिता राई, विनिता गिरी, कल्पना साम्पाङ, श्रीज्वला सापकोटा, लक्ष्मी चौधरी, रूपा चौधरी, मनसुन तामाङ, श्रीराज महत, उर्मिला दियाली, टीकाराम सुनवार, हिरबहादुर लोकाई, बसन्त श्रेष्ठ, क्रिस ढुंगाना, भरत देवान, त्यसै गरी मनिषा छेत्री, सरस्वती खत्री, तुलसा भेटवाल, एलिसा पोची, राधिका कार्की, मीना घिसिङ, अनि विनिता थामी, लेखक बान्तवा, रतन शमशेर श्रेष्ठ एण्ड सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि अर्को साथीको कमेन्ट छ, हेलो पोखरेली नमस्कार, आरामी हुनुहुन्छ हजुर? सुनिरहेको छु कार्यक्रम पोखराबाट, मनको साथी जीवन कार्की, कार्यक्रम एकदमै राम्रो छ, सम्पूर्ण साथीहरूलाई मिठो सम्झना अनि शुभरात्री है भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ जीवनजी, तपाईँले पनि शुभरात्री गर्दछु। अनि गुड नाइट टु अल माई फ्रेन्ड गर्नुभएको छ है सिमरिका थापा, अनि त्यसै गरी निशा थोकरजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्री व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, हेलो हाई हजुर झोरले दाई हजुर झोरले म पनि आयो है त भन्नुभएको छ। नमस्ते अनि झोरले छ्याजेल हजुरको लागि पनि, अनि आज पनि म प्रोग्राम सुन्दैछु मजाले फेसबुक लाइभ मार्फत, अनि खाना खानु भयो त भन्नुभएको छ। खाना एकदमै भइसक्यो, तपाईँको के भयो होला कुन्नी है। म चाहिँ अम्बिका मगर फ्रम उदयपुर राइट नाउ युईबाट भन्नुभएको छ, र नाइट विशेष स्पेसल डियर रमेश मगर, त्यसै गरी अंकल अन्जान थुलुङ, विवेक राई, सविता राई, दिमला राई सिन्धुली, दिलसा राई, अनि सम्झना भंगाम लिम्बु, अनि उषा किरण, मुस्कान बान्तवा, अनिता नखोक, दिलो सानो यम्फो, अनि सुजो मोक्तान, अनि त्यसै गरी मनिता राई, सिस्टर रीता राई, केयुमा रेनु, अनि त्यसै गरी सबिना फोन्जुङ लिम्बु एण्ड अल फ्रेन्डको लागि स्पेशल मेरो घर उदयपुरमा रहनुहुने सम्पूर्णको लागि मिठो निन्द्रको कामना गर्दैछु। टिन्छु बाई बाई टेक केयर भन्नुभएको छ। अम्बिकाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। हामीलाई अत्यन्तै माया गर्नुहुन्छ, उहाँले पनि प्रोग्राम सुन्दै आइराख्नु भएको छ नियमित रूपमा। अनि सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, उहाँले पनि धन्यवाद छ। अनि गुड नाइट अल, हेभ अ स्विट ड्रीम भन्नुभएको छ आशिका तामाङ, अनि जनक रजाली मगर हुनुहुन्छ, दुवैजनालाई धेरै धेरै धन्यवाद छ अनि शुभरात्री। अनि लेख्नु भएको छ, गुड इभिनिङ हजुर दर्शन, नमस्ते, म चाहिँ माधव ढुङ्गेल बिरतामोड झापा सम्झिनु पर्दा प्यारी बुनु अनिता, अस्मी सोथाङ, रमिला राई, जिनी लिम्बु मीडिया प्रेमी, अनिसा, त्यसै गरी कमला मुखिया, मोना मुखिया, गीता ढुङ्गाना, गीता लिम्बु, त्यसै गरी भूमिका मुकरङ राई, कुमारी युङहाङ, लवती निशा, निशा बान्तवा राई, मनको साथी जीवन, अनि जुवाई रतना, बहादुर थापा र सुदीप बान्तवा लगायत अल फ्रेन्डको लागि भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ उहाँले पनि, शुभरात्री व्यक्त गर्दछु माधवजीलाई पनि है। र त्यसै गरी अर्को साथीको कमेन्ट छ, हेलो दादा नमस्कार, म स्याउलीबाट ढुङढुङ घर भई हाल साउदीदेखि भन्नुभएको छ, साउदीदेखि चाहिँ उहाँले प्रोग्राम सुन्दै हुनुहुन्छ हामीलाई, र मेरो घर फ्यामिली लगायत सम्पूर्णमा शुभरात्री भन्नुभएको छ। आरोज कोइराला हुनुहुन्छ, आरोजजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्दछु। यो मिठो कमेन्टको लागि धन्यवाद है। अनि गुड नाइट अल फ्रेन्ड भन्नुभएको छ कतिवटा, इभान जलिना हुनुहुन्छ, उहाँले पनि धन्यवाद छ। अनि हेलो सर दर्शन नमस्कार, म धनकोटाबाट प्रोग्राम सुन्दैछु नि भन्नुभएको छ, हामीलाई प्रोग्राम सुन्दै हुनुहुन्छ भन्नुभएको छ। मोना राई लिम्बु हुनुहुन्छ, मोनाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि हेलो हजुर नमस्कार, म सुरज राई तुम्सा है भन्नुभएको छ, र भोजपुर घर भई हाल मलेसियाबाट। नाइट विशेषमा सरथित राई, योविन योगिन, इमेहाङ लिम्बु, रमण मुक्तान तामाङ, शब्द लिम्बु, त्यसै गरी अनु शेर्पा, राईनी राज कला, अस्मी सोताङ, कमला वानेम, ईश्वरी फोक्सुई लगायत सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ उहाँले पनि, शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र यसै गरी अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ, हेलो सेवारो हजुर, म चाहिँ यता शङ्खुवा सभा धर्मादेवी दुईबाट तम्फोकदेखि अर्जुन यक्खा भन्नुभएको छ। नाइट विशेषमा मीडिया प्रेमी अनिसा राई, अनि रोशी छेत्री, अनि पर्पल हर्पल रोशनी, अन्जिता मल्ल ठकुरी, अनि एलिसा बान्तवा राई, आर्दिन जिमी, अनि त्यसै गरी लालजीत जिमी, प्रदीप यक्खा, सबैजनाको लागि गुड नाइट भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। अनि अर्को साथीको कमेन्ट छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ हामीलाई, गुरास सरोजजी हुनुहुन्छ, सरोजजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्दछु। अनि मिस यु अल भन्नुभएको छ हामीलाई, आयुष छेत्री हुनुहुन्छ, आयुषजीलाई पनि धन्यवाद छ। अनि हेलो दाई नमस्ते, म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट, रेजिना भन्नुभएको छ, रेजिनाजीलाई पनि धन्यवाद, हामी मिठो कुराकानी पनि गरेको थियो है। अनि अर्को साथीको कमेन्ट छ, हेलो दाई नमस्ते, खाना खानु भयो, म काठमाडौँ लामाटारबाट है त भन्नुभएको छ, बिरी लामा हुनुहुन्छ, धन्यवाद छ बिरीजीलाई पनि। अनि अर्को साथीको कमेन्ट रहेको छ है, सो लाइन लेख्नु भएको छ उहाँले, घर परिवारसँग सँगै बसेर दशैं मनाए जस्तो कहाँ हुन्छ र, प्रवासमा दशैंमा रमाए जस्तो कहाँ हुन्छ र, प्रवासमा अनि साथी भाइसँग लिङ्गेपिङ खेले जस्तो कहाँ हुन्छ र प्रवासमा, अनि त्यसै गरी लेख्नु भएको छ है, जीवन सङ्गिनीसँगै मुस्कुराउँदै ससुराली जस्तो कहाँ हुन्छ र प्रवासमा, ठूला बुढाको हातबाट ठूला बडाको हातबाट आशीर्वाद थापे जस्तो कहाँ हुन्छ र प्रवासमा, मुटु पीडी पीडाको ढुङ्गाले थिचे पनि झुटो मुस्कान निकाली हाँस्नु पर्छ यहाँ प्रवासमा, नेपाल जस्तो होइन प्रवासमा, बेग्लै रहन सहन बाध्यतामा भएर बस्नु परेको छ, बाध्यतामा परेर बस्नु परेको छ प्रवासमा, आउँदै गरेको विजय दशमीको अग्रिम रूपमा शुभकामना भन्नुभएको छ। पक्कै पनि एकदमै मिठो भाव पक एकदमै मिठो लाइनको साथमा हामीलाई कमेन्ट गर्नुभएको छ यति बेला देवेन किशोर अन्जानजी हुनुहुन्छ। पक्कै पनि परदेशी जिन्दगी सजिलो त हुँदैन होइन, यो अब चाडपर्वको बेलामा मन दुख्छ, एकदमै सम्झना मन हुन्छ, तर पनि यो लाइन हामीले मन बुझाउनु पर्छ है भनेको जस्तो त हुँदैन। मिठो कमेन्टको लागि देवेनजीलाई धेरै धेरै धन्यवाद छ। अनि गुड नाइट अल माई फ्रेन्ड भन्नुभएको छ चाहना थापा, अनि विनोद सिमजुङजीलाई पनि धन्यवाद छ, अनि नानु प्रीतिजीलाई पनि धन्यवाद गर्दछु। अनि अरूको मेसेज प्राप्त भएको छ, हेलो दादा नमस्ते, म वेद प्रसाद ढुङ्गाना बार बरपिपल बोर्ड जोर धारा तीन कुनेबाट भन्नुभएको छ, हजुरको प्रोग्राम सुन्दैछु है त दादा, आज गुड नाइट विशेषमा भन्नुपर्दा मलाई वेद प्रसाद ढुङ्गाना भनेर चिने नचिने सम्पूर्णको लागि र प्रोग्राममा फोन गर्नुहुने साथीहरूको लगायत मलाई माया गरेर प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई पनि मिठो निद्रेको कामना र अब बजने सुनाउन चाहन्छु गीत मार्फत सबैजनालाई गुड नाइट भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ वेद प्रसादजी तपाईँले पनि। र अब भने हामी कार्यक्रमबाट बाहिरिनुपर्ने बेला भएको छ श्रोता, आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। कल लागेन र कल उठेन भनेर पनि उदास नहुनुहोला है, भोलिको बसाइमा कल अवश्य लाग्नेछ। र यति बेला कमेन्ट प्राप्त भएको छ, हेलो हाई नमस्ते, म मोरङबाट कानी पोखरीदेखि सिम्पल सरिना गुरूङ, मिस यु अल गुड नाइट भन्नुभएको छ, धन्यवाद छ है तपाईँले पनि। र कमेन्ट गर्नुहुने सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद छ। अनि यो रातिको समयमा एक घण्टाको अवधिभर हामीलाई प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बाबा दाजुभाइ दिदी बहिनी लगायत सबै सबैजनामा शुभरात्री व्यक्त गर्दछु। अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद दिँदै आजको बसाईबाट भने म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त नमस्कार, शुभरात्री।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बाएफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 15 गते बिहिबार, आश्विन कृष्ण पञ्चमी तिथि, ईस्वी सन् 2026 अक्टोबर 1 तारीख, नेपाल सम्बत 1146। आज पञ्चमी श्रद्धा आज बिहान सूर्योदय 5:57 मिनटको समयमा हुँदैछ भने सूर्य

भने साँझ ठिक 5:48 को समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट विज्ञताको अनुसार मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्रीको आग्रह। मनाङको हिमलुङ हिम पहिरोमा बेपत्ता, थप 3 जनाको शव फेला। सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानून ल्याउँदै सरकार, उमेरगत प्रतिबन्ध लगाउने तयारी। नेपाली कांग्रेसका निवर्तमान देउबा समूहले निर्वाचन आयोगमा बुझायो महाधिवेशनको कार्यतालिका। भारतबाट पेट्रोल र डिजलको प्रति लिटर 20 रूपियाँले बढ़ेर आयो। नेपालमा यथावत, इराकबाट 2 दशकपछि फर्कियो अमेरिकी सेना। आईसीसी T20 विश्वकप विषय छनौटको तयारीको रूपमा नेपाल भ्रमणमा रहेका भूटान विरूद्ध गण्डकीको दोस्रो जीत। साझा खबरको शुरूमा स्थानीय खबर। सिन्धुलीमा जीव दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। घाइते हुनेमा काभ्रे पलाञ्चोकको विधानचोक गाउँपालिका 1 का 28 वर्षीय रोमबहादुर योञ्जन, 21 वर्षीय मीन बहादुर मीनमाया तामाङ रहेका छन्। 46 वर्षीय दुर्गबहादुर योञ्जन, 43 वर्षीय धनबहादुर योञ्जन र 45 वर्षीय प्रेम योञ्जन, त्यसै गरी 30 वर्षीय दिनेश, 20 वर्षीय अनिल योञ्जन र 52 वर्षीय टेक बहादुर थिङ रहेका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका 3 गणेशथान स्थित बीपी राजमार्गमा बाप्र 01013697 नम्बरको जीव अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल खसेर दुर्घटना भएको थियो। वैदेशिक रोजगारीका लागि जापानमा पठाइदिने भन्दै 1 करोड़ भन्दा बढ़ी रकम ठगी गरिएको आरोपमा रामेछापका 1 जना युवक पक्राउ परेका छन्। रामेछापको लिखु तामाकोशी गाउँपालिका 1 घर भएका 26 वर्षीय दीप बहादुर तामाङलाई प्रहरीले पक्राउ गरिएको हो। नाम एजुकेशन कन्सल्टेन्सी संचालक रहेको तामाङले जापान पठाउने भन्दै 15 जनाबाट 1 करोड़ 1 लाख ठगी गरेको पाएको प्रहरीले जनाएको छ। त्यसै गरी 6 वटा बैंकिङ कसुरको मुद्दामा पनि 34,64,000 भन्दा बढ़ी रकम ठगी गरेको खुलेको छ। उनलाई जापान पठाइदिने भन्दै ठगी गरिएको र बैंकिङ कसुरको मुद्दामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरिएको छ। उनलाई पक्राउ गरिएका तामाङलाई वैदेशिक रोजगार विभागको कार्यालयमा तहाचलमा पठाएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञताको अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूको छलफलका क्रममा प्रधानमन्त्री शाहले उनीहरूलाई राजनीतिक विषयभन्दा बढ़ी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नै प्रविधि प्राविधिक क्षमता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्ने सुझाव दिनुभएको हो। निर्वाचनलाई वा राजनीतिक गतिविधिमा समयमा नै पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रमा रहन पनि आग्रह गर्नुभएको छ। मनाङको हिमलुङ क्षेत्रमा हिमालमा बेपत्ता भएका थप 3 जनाको शव फेला परेको छ। खोज तथा उद्धार अभियानका क्रममा बुधबार हिजो गोरखाका आश गुरूङ, गोखोटाङका सुरज राई र रूमदुमका कलम बुढाको शव फेला परेको छ। 3 जनाको शव हिमलुङ बेस क्याम्पबाट मनाङ सदरमुकाम चामी ल्याएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। र चामी स्थित प्रदेश अस्पतालको शव गृहमा राखिएको 3 जनाको शव बाहिर काठमाडौँको त्रिवी शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभएको छ। 3 जना हिमाल होलीडेजसँग आबद्ध रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हिमलुङ हिमालमा गएको पहिरोमा परे अझै पनि 9 जना बेपत्ता छन् र जिल्ला प्रशासन कार्यालयको अनुसार बेपत्ता मध्ये हिमालय होल्ली डेजका 7 र इमेजिन नेपालका 2 जना रहेका छन्। सरकारले सामाजिक सञ्जालमा बढ़दो ठगी, चरित्र हत्या र भ्रामक सूचना नियन्त्रण